0: 测。
1: मकर राशि तपाईंका आजको दिन सामान्य रहनेछ। अनावश्यक खर्च बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्दा सचेत बन्नुपर्ने देखिन्छ। खाने यात्रा तय हुनेछ। ठूला व्यक्तिसँगको भेटले मनमा शान्ति। कुम्भ राशि तपाईको आजको दिन राम्रो रहनेछ। मन प्रसन्न बढ्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने योग छ। अन्तिममा मीन राशि तपाईको आजको दिन सामान्य रहनेछ। हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आशंका आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। काम गर्दा सोचेर काम गर्नुपर्ने दिन रहेको छ। आदरणीय श्रोतावृन्द आजको राशिफलमा जस्तो भने तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द आजको राशिफलसँगै आज जन्मदिन प्रति तपाईँ सम्पूर्णमा रेडियो ढोर्वा राई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: तपाईको राशिफल जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै टिपाउन सक्नुहुनेछ। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0654141000 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ। यो जानकारी सहित आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746780681।
6: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
5: प्रोप्राइटर समीक्षा गुरुङ। सम्पर्क 9841633101 र 9468385022।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142634 र 9811756606।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोर्ड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
12: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
9: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पीभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460783002।
6: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
14: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560062029।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560033998 र 98465010950।
6: लौ आयो खुस।
16: १०३.८ अन्तर्मनको आवाज।

0: Studio Dungeon.
1: अहिले बिहानको 6 बज्यो।
0: टाइम चेक को साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
2: Where do we begin?
3: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
3: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: उपत्यका सहित धेरै जसो ठाउँमा वर्षा, तराईमा अब केही दिन गर्मी बढ्ने,
6: इरान र ओमान बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक, अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने इरानको मुख्य माग,
5: र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने।
7: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01590169, मोबाइल 9707254089।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। अहिले देशैभर खाना पकाउने एलपी ग्यासको अभाव छ, त्यसै कारण सर्वसाधारण दैनिक जीवनमा शास्ति खेप्न बाध्य छन्। बजारमा ग्यास सिलिण्डर सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको हो। वैकल्पिक इन्धनको प्रयोग बढ़े पनि त्यसले सबैको आवश्यकता पूरा गर्न भने सकिरहेको छैन। इण्डक्सन चूलो वितरणमा सहुलियत दिने र बिजुलीको उपयोगतर्फ सर्वसाधारण लाई आकर्षित गर्नेतर्फ सरकारको ध्यान पुगिरहेको छैन। उल्टै 50 युनिट भन्दा बढ़ी बिजुली प्रयोग गरे 5% कर सरकारले थोपरेको छ। आर्थिक वर्ष 82-83 झण्डै 4 खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क छ। हरेक वर्ष पेट्रोलियम पदार्थ आयातमा अरबौं रूपियाँ खर्च भइरहेको छ, तर स्वदेशमै उत्पादन भएको बिजुली भने प्रसारण पूर्वाधारको कमजोरी, सीमित आन्तरिक खपत र विद्युत खरिद व्यवस्थापनको कारण पूर्ण रूपमा उपयोग हुन सकिरहेको छैन। उद्योगहरूले पर्याप्त बिजुली नपाएको गुनासो गरिरहेका बेला बर्खायाममा उत्पादन भएको विद्युत समेत खेर जाने अवस्था देखिएको छ। एकातिर महँगो विदेशी इन्धन आयातमा निर्भरता बढ़दै जाने, अर्कोतर्फ स्वदेशी स्वच्छ ऊर्जाको उपयोगमा कड़ाई हुने वर्तमान अवस्था ऊर्जा नीतिको विरोधाभासका रूपमा देखिएको छ। विज्ञहरूले पेट्रोलियम पदार्थको आयात घटाउँदै विद्युतको आन्तरिक खपत बढ़ाउने नीति अब अपरिहार्य रहेको बताएका छन्। ऊर्जा मन्त्रालयले भने सरकारले खपत बढ़ाउन लागिरहेको बताएको छ। इपानका अनुसार अहिले 4300 मेगावाट विद्युत उत्पादन भइरहेको छ, जसमा 3500 निजी क्षेत्रले उत्पादन गरिरहेको छ भने 800 मेगावाट सरकारी स्वामित्वका कम्पनीको योगदान रहेको छ। ऊर्जा मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा लगभग 600 मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोड़िँदैछ, जसमा 40 मेगावाट सरकारी आयोजनाको हुनेछ भने बाँकी निजी क्षेत्रका आयोजनाको बिजुली थप हुनेछ। विद्युत खपत बढ़ाउने तरिकासहित आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ। विद्युतीय गाड़ीको प्रयोग विस्तार गरी सार्वजनिक तथा निजी यातायातलाई विद्युतमा रूपान्तरण गर्ने, ग्यासको सट्टा विद्युतीय चूलो अर्थात इण्डक्सन लगायतको प्रयोगलाई प्रोत्साहन गर्दै सहुलियत दर र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, उद्योगलाई भरपर्दो र निरन्तर विद्युत आपूर्ति सुनिश्चित गरी डिजलबाट चल्ने उद्योगलाई विद्युतमा रूपान्तरण गर्न प्रेरित गर्ने, प्रसारण लाइन सब स्टेशन र ट्रान्सफर्मरको क्षमता विस्तार गरी उत्पादित विद्युत खेर जान नदिने, बिजुली खपतमा सरकार अनुदार शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
4: साढे 2 दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योगको मर्मत सम्हार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि लुम अर्थात तान सञ्चालन गरेर शनिबार हिजो प्रारम्भिक उत्पादन परीक्षण गरिएको हो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय काठमाडौँले उद्योग परिसर सरसफाई मेसिनहरूको प्रारम्भिक मर्मत गर्नका साथै उद्योगको लुम परीक्षण सञ्चालन गरेको हो। नेपाली सेनाको उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक र विभिन्न दर्जाका सैनिक 40 दिनदेखि उद्योग सञ्चालनका लागि खटिएका छन्। हेटौँडा कपड़ा उद्योगको मर्मत सम्हार गरेर सञ्चालन गर्न नेपाली सेनालाई जिम्मेवारी दिएको उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले बताउनुभयो। उद्योगमा पुराना मेसिन मर्मत गरी हिजो सफल परीक्षण उत्पादन शुरू गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले बताउनु भएको छ। सरकारले असार 18 हेटौडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसै वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ। यसैबीच सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफा हुन थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमान्दार प्रयास, कानून कार्यान्वयन र टिमवर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। आजका पत्र पत्रिकामा खबर छ।
3: प्रशान्त महासागरमा अल्निनो प्रणाली बलियो भइरहेका बेला नेपालमा त्यसको प्रभाव तत्कालका लागि नगन्ने देखिएको छ। प्रशान्त महासागरमा अल्निनो प्रणाली बलियो वा कमजोर हुँदा त्यसको वातावरणीय रूपमा वैश्विक तथा क्षेत्रीय प्रभाव पर्ने गर्छ। मनसून उच्च अवस्थामा रहेको नेपालमा अल्निनोको प्रभाव नगन्ने रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमी हरिप्रसाद दाहालले मनसूनी वर्षाको अवस्था हेर्दा असारदेखि अहिलेसम्म सन्तोषजनक नै रहेको जानकारी दिनुभयो। महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक छ। प्रशान्त महासागरमा बलियो बन्दै गएको अल्निनोको प्रभाव यता कम हुनुमा अरेबियन सागर र बंगालको खाड़ीबाट आइरहेको मनसूनी वायु र जलपाष्पको उच्चता कारण रहेको दाहालको अनुमान छ। युरोप र अमेरिका क्षेत्रमा भने अल्निनोको प्रभाव बढ़ी परिरहेको अनुमान विश्व मौसम संगठन र अमेरिकाको क्लाइमेट प्रिडिक्सन सेन्टरले औल्याएको छ। आउँदा दिनमा अल्निनोले विभिन्न क्षेत्रमा अधिक प्रभाव पार्ने सम्भावना कायमै रहेको विगत केही दिन यता सार्वजनिक तथ्याङ्कले देखाएका छन्। मनसूनमा अल्निनोको प्रभाव नगर्ने शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। यसैबीच रासायनिक मलको अभावका बीच यसपालिको धान रोपाई मैझारै हुन लागेको छ। कृषि विभागका अनुसार अस्ति शुक्रबारसम्म देशभर 96.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। अरू प्रदेशमा पनि रोपाई सकिने चरणमा छ। विभागका अनुसार कोशीमा 93.69, मधेसमा झण्डै 95%, बागमतीमा 97.87, गण्डकीमा 95.57, लुम्बिनीमा 97.37 र कर्णालीमा 96.82% रोपाई सकिएको छ। यसपालि कुल 13,70,062 हेक्टरमा रोपाई हुने अनुमान रहेकोमा अहिलेसम्म 13,16,039 हेक्टरमा रोपाई सकिएको विभागले जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: यस्तै अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती, काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा 100 धेरै इलाममा 67 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा केन्द्रित बनेको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ। यो क्रम भोलिसम्म नै रहने अनुमान गरिएको छ, तर ठूलो वर्षा भने हुने देखिँदैन। यसैबीच मौसमविद उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ़ने अनुमान छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकाले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ।
3: काया कहिरनमा काठमाण्ड उपत्यका शहरी यातायात गुरू योजना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: नौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
7: लाख सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
10: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति, विद्युतीय चुलोका लागि छैन सहुलियत, बिजुली खपतमा सरकार अनुदार, नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौड़ा कपड़ा उद्योगमा लूम चल्न थाल्यो, प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी, मनसूनमा अल्निनो प्रभाव नगण्य, रोपाई अन्तिम चरणमा, काठमाण्डु उपत्यका सहित धेरै जसो ठाउँमा गइरहेकी वर्षा, तराईमा अब केही दिन गर्मी बढ़ने लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग, काठमाण्डु उपत्यकामा बढ़दो ट्राफिक जाम सुधार तथा अव्यवस्थित यातायात व्यवस्थापनको लक्ष्यसहित सरकारले 25 वर्षे काठमाण्डु उपत्यका शहरी यातायात गुरूयोजना तयार पारेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा तयार गरिएको यो काठमाण्डु उपत्यकाको चौथो शहरी यातायात सुधार योजना हो। यसअघि पनि जाइका र नेपाल सरकारको सहकार्यमा 3 यस्तै योजना बनेका थिए, तर ती योजना प्रभावकारी रूपमा कार्यान्वयन भने हुन सकेनन्। अहिलेको महत्वाकांक्षी योजना पनि व्यवहारमा लागू हुन्छ कि हुँदैन भन्नेमा धेरैको चासो र शंका छ। पछिल्लो नयाँ गुरू योजनामा के समेटिएको छ र कार्यान्वयनको आधार के छ भनेर साथी कृष्ण शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साललाई सोध्नु भएको छ।
14: यो गुरु योजना 25 वर्षको छ। सन् 2026 2050 काठमाडौँ उपत्यकामा यातायात व्यवस्थामा सुधार गर्नको लागि ल्याइएको एउटा मसुदा पत्र अवधारणा हो। यस अन्तर्गत अल्पकालीन सन् 2030 मध्यकालीन 2040 र दीर्घकालीन 2050 लक्ष्यहरू निर्धारण गरिएको छ। उपत्यकाको समग्र यातायात व्यवस्था प्रणालीलाई सहज, सरल, छिटो सहितो बनाउनको लागि ल्याइएको यो गुरु योजना जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी जाइकाको सहयोगमा निर्माण भइरहेको छ। यो अहिले मसौदा मात्र हो। अब यसमा सरकारवालाहरूसँगको अन्तर्क्रिया, सुझावहरू संकलन गरेर आवश्यकता अनुसार परिमार्जन गरी मन्त्रालयबाट निर्णय गरी क्याबिनेटमा स्वीकृतिको कार्यक्रम रहेको छ।
3: यो कुराकानी सुनिरहँदा त्यो योजनामा चाहिँ सबैभन्दा बढी महत्वाकांक्षी उल्लेख्य योजना के छ, लक्ष्य के छ भन्ने पनि आउला, यसबारे पनि प्रश्न पारिदिनुहोस् न।
14: यसमा संक्षेपमा भन्दाखेरि यसमा काठमाडौँ उपत्यकाको पूर्वदेखि पश्चिमसम्मको एउटा र उत्तरदेखि दक्षिणसम्मको तीव्र गतिमा सञ्चालन गरिने साधनहरूको लागि व्यवस्था गरिनु भन्ने खालको कुरा छ। त्यसै गरी उत्तरदेखि दक्षिणसम्म छ भने रिङ रोड, अहिले चलिराखेको रिङ रोडमा बिआरटी शीघ्र बस सञ्चालन सेवा ल्याएर त्यो एउटा सुधार गरिने कार्यक्रम पनि रहेको छ।
3: यो मेट्रो रेल सेवा सञ्चालन भन्ने प्रसंग त्यसै अन्तर्गत जोडिएको हो कि? अर्थात्
14: मेट्रो पनि सञ्चालन भनेको त्यो पूर्वदेखि सूर्यविनायकदेखि यहाँ रत्नपाटसम्म मेट्रोको सम्भाव्यता अध्ययन गर्ने भन्ने खालको कुरा पनि यसमा रहेको छ।
3: हजुर, यसमा पक्कै पनि अत्याधुनिक प्रविधियुक्त र नयाँ तरिकाले योजना निर्माण गरिनेछ भन्ने कुरा बुझिन्छ। यसैमा पनि यस हिसाबले कार्यान्वयन हुन्छ नै भन्ने आधारहरू के छन्?
14: सर्वप्रथम त गुरु योजना मास्टर प्लान सबै सरकारवालाहरूको सल्लाह सुझाव अनुसार तयार गरिने हुँदाखेरि मन्त्रालयले यसलाई अन गरेर क्याबिनेट बैठकको स्वीकृति भयो भने अब यसको लागि आवश्यकता अनुसार स्रोतहरूको खोजी गर्ने, दाता राष्ट्रहरू खोजी गर्ने, संघ संस्था खोजी गर्ने, कुन मोडेलमा सञ्चालन गर्ने भन्ने खालको कुरा दोस्रो चरणमा रहेको छ। सरकारवाला तपाईँ हामी सबै सर्वसाधारण सबैले सुझाव दिन पाउने व्यवस्था गरिन्छ। त्यसमा अब EIA जस्तै एउटा वातावरण पूर्व मूल्याङ्कन जस्तै त्यस गर्दाखेरि पनि त्यसको प्रभाव के कति पर्छ भन्ने खालको हिसाबले हेरेर त्यसलाई सबैको सहयोग समर्थनमा सल्लाह सुझाव अनुसार अगाडि बढाएर स्वीकृति भयो भने पक्कै पनि लागू हुन्छ र उपत्यकाको समग्र यातायात प्रणालीमा सुधार हुने हामी अपेक्षा गर्छौँ।
15: पक्कै पनि यो सरकार समक्ष प्रस्ताव लैजानुभन्दा पहिला तयार पारिएको एउटा मस्यौदा हो, त्यसकारण यो तयार पार्दा पनि सम्भावित आर्थिक स्रोतहरू भनेर त्यस्तो केही छैन मन्त्रालयको तर्फबाट?
14: अहिले आर्थिक स्रोतको बारेमा यसमा खासै अध्ययन गरिएको छैन। पहिला आवश्यकता के हो, नीड के हो, सन 2050 आफ्नो उपत्यकाको सम्भावित जनसंख्या 42 लाख जनसंख्यालाई सहज हिसाबले यातायात प्रणाली यातायात सेवा सुविधा उपलब्ध गराउनको लागि बिस्तारै अनुसार बन्दै जाँदा सन् 2050 यति बन्न सक्छ भन्ने खालको एउटा टार्गेट
15: ऐतिहासिक यथार्थता छ, तर यसपटक आशाको आधार के छ?
14: योजनाले सबैको सहभागितामा निर्माण गरिने र यो समयको माग पनि भएकोले अहिलेको सरकारले यसो स्वीकृत गरेर प्राथमिकताका साथ लागू गर्छ भन्ने कुरा हामीले विश्वास गर्न सकिन्छ।
3: वहाँ हुनुहुन्थ्यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साल। पूर्वाधारको यो विषयपछि अब समसामयिक राजनीतिक घटनाक्रम बारेका खबर। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूहबीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला वहाँ हुनुहुन्थ्यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साल। पूर्वाधारको यो विषयपछि

0: टाउनको 29 देखि 31 सम्म राष्ट्रिय भेला भने संस्थापनेतर पक्षले नरोक्ने भएको छ। भेला अब आन्तरिक रणनीति तय गर्ने, समसामयिक राजनीति र अर्थव्यवस्थाको विषयमा धारणा बनाउने कार्यक्रम छ। यस बजेर 45 मिनटमा काठमाडौँ आइपुग्ने तालिका थियो।
1: विभिन्न 8 राजनैतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गरेका छन्। हिजो काठमाडौँमा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल, संघीय समाजवादी पार्टी, बहुजन एक पार्टी नेपाल र खुम्बुआन राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका हुन्। उनीहरूले संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेण्डा बनाएका छन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौतिक अखण्डतालाई एकताबद्ध गर्दै स्वतन्त्रता, समानता र संघीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी शर्माले बताउनुभयो। र समुदायको उत्थानलाई प्राथमिकतामा राख्दै सबै प्रकारका असमानता र विभेद गर्ने मोर्चाको उद्देश्य रहेको समेत उल्लेख गर्नुभयो। वर्तमान संविधानमा रहेका संरचनात्मक त्रुटि र अस्पष्टताका कारण संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न संविधान संशोधन र परिमार्जन र पुनर्लेखन गर्नुपर्ने उहाँले बताउनुभयो। अथवा संयोजक सहमतिको आधारमा चयन गरिने वा आवश्यक परे पालैपालो नेतृत्व प्रणाली अप्नाउन सकिने सहमति पत्रमा उल्लेख रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
0: यसैबीच आजको नयाँ पत्रिका दैनिकले एमाले र नेकपाबीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ भएको खबर छापेको छ। कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्योल देखिएको छ। साउन 9 मा सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेकहरू प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भएका छन् तर मन्त्री परिषद विस्तार हुन सकिरहेको छैन। कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
3: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई भर्ना हुन विशेष छुटको व्यवस्था रहेको छ।
3: छुटका दायराहरू
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
3: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9850602065 र 9848064145।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। विवाह, व्रतबन्ध, भोज भतेरदेखि दशैं तिहार र ईद जस्ता पर्वसम्म विशेष अवसरमा पाक्ने पुलाउ, बिरियानी र अन्य परिकारमा बासमती चामलको मगमग बासनाले छुट्टै स्वाद र प्रतिष्ठा थप्छ। घरको भान्सादेखि होटल, रेस्टुरेन्ट र स्टार होटलका बुफेमा बासमतीको प्रयोग बढ्दो छ। तर यही बासनादार बासमती अहिले विवादको केन्द्र बन्दै गएको छ। यसको उत्पत्ति, भौगोलिक संकेत, जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत

पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोड़िएको बहस झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिदावी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले

0: बीच हर्मुज जलमार्ग सञ्चालन रूपमा अघि बढेको ओमानले जनाएको छ। ओमानको विद्यालयका अनुसार मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल केन्द्रित छ। इरानी विदेश मन्त्री अब्बास राघाचीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हर्मुज जलमार्ग खोल्ने विषय अन्य केही शर्त पूरा हुनुपर्नेमा निर्भर रहेको बताउनु भएको छ। इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती शर्त मध्ये मुख्य रूपमा अघि सारेको छ। इरानले यसअघि भएको युद्धविराम तथा वार्ता अघि बढ़ाउने समझदारी अमेरिकाले उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोलगद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनुपर्ने भन्दै हर्मुज तत्काल नखोलिने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने लगायत माग अघि सारेको बताउनु भएको छ। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्ग मध्येको एक हो। सामान्य अवस्थामा विश्वभर प्रवाह हुने झण्डै 20% तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसार पसार हुने गर्छ। यसमा भइरहेको अवरोधले विश्व बजारमा तेलको मूल्य र ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पार्छ।
1: अब खेल खबर। नेपाल प्रिमियर लीग अर्थात एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कार्तिक 9 देखि मंगसिर 5 गतेसम्म सञ्चालन हुने जनाएको हो। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले तिहारका 2 दिन बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसअघि एनपीएल तिहारपछि मंगसिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाड़ीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरूले विदेशी खेलाड़ी अनुबन्ध गर्ने प्रक्रिया अघि बढ़ाएका छन्। एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो।
0: अब केही खबर संक्षेपमा। पवित्र धार्मिक स्थल कैलाश मानसरोवर दर्शनका लागि रसुवागढ़ी नाका प्रयोग गर्ने पर्यटकको संख्या गत वर्ष उल्लेख्य रूपमा बढ़ेको छ। अध्यागमन कार्यालय रसुवागढ़ीले गएको आर्थिक वर्ष 82-83 को तथ्याङ्क अनुसार एक वर्षमा 13523 जना धार्मिक पर्यटक यो नाका हुँदै कैलाश मानसरोवर पुगेका छन्। आधा वर्ष सड़क बन्द थियो तर मानसरोवर जाने पर्यटक भने 19% बढ़ेका खबर कारोबार दैनिकले छापेको छ।
1: बजेट अभावका कारण सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चैया कटारी सड़क खण्डमा निर्माणाधीन 4 पक्की पुल निर्धारित समयमै सम्पन्न नहुने भएका छन्। ठेक्काको म्याद थपिए पनि पर्याप्त बजेट नहुँदा पुल निर्माण सुस्त बनेको लोकमार्ग अन्तर्गतको मिर्चैया कटारी घुर्मी सड़क आयोजना कार्यालयले जनाएको छ।
0: र जनप्रतिनिधि बीचको राजनैतिक टकरावका कारण धरान उपमहानगरपालिकाको बजेट प्रक्रिया बन्धक जस्ती बनेको छ। आर्थिक वर्ष 83-84 शुरू भएको महिना दिन बित्नै लाग्दा समेत धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट ल्याउन सकिरहेको छैन। काया कैरनमा अब पालो उखानको।
1: पूर्वतिरको होड, पश्चिमतिरको दौड़।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
1: खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति। द्वितीय चुलोका लागि छैन सहुलियत। बिजुली खपतमा सरकार अनुदार।
0: नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग। हेटौँडा कपड़ा उद्योगमा लुम चल्न थाल्यो। प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी।
1: मनसूनमा अलनिनो प्रभाव नगण्य। रोपाई अन्तिम चरणमा। काठमाडौँ उपत्यका सहित धेरै जसो ठाउँमा वर्षा। तराईमा अब केही दिन गर्मी बढ़ने।
0: इरान र अमेरिका बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक। अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने इरानको मुख्य माग।
1: र एनपीएल को तेस्रो संस्करण आउँदो कार्तिकमा हुने।
0: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले केही दिन अघि बनाउनु भएको अनेक लाइनमा बस्नुपर्ने अहिलेको बाध्यतासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना छिमेकी या आफन्त यस्तै व्यक्ति एउटा घरमा भेटघाटका लागि पुगेका छन्। उनले गेटमै रहेको बेल अर्थात घण्टी बजाएपछि गेटभित्रबाट आधा अनुहार देखिने गरी चिहाउँदै एक बच्चीले भन्दैछन्, कोही नि हुनुहुन्न बाबा ग्यासको लाइनमा, मामु मलको, अनि दाई चाहिँ पासपोर्ट लाइन बस्न जानु भएको छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 103.8
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
3: ए सबिना यस्तो हतारमा कता हो
4: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
3: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 संचालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
5: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9908216142
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नै हुन्थ्यो आज भोलि नामकको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
3: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
6: हजुर दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया फोन 065414142 98563231128 98462014726
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ

0: मेडिकल हल दुलेगौड़ा हाम्रा सेवाहरू
1: मोटुर श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
0: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
1: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
0: कान दुख्ने नाक बन्द हुने एलर्जी टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछ्रे बैंकको ठिक पारिपट्टी फोन 0665939769
2: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भो
3: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
2: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
3: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
2: हजुर विगत 13 वर्षदेखि तपाईँहरूको सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
1: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98 41 54 674 र 98 460 23 420
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
5: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
4: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ

0: सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460
1: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेका थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्नुहोला। फोन 0650-95065, मोबाइल 98166-34372।
7: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
7: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
7: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
7: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
7: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
10: देशका विभिन्न भागहरूमा चाहिँ अहिलेको समयमा डेंगु संक्रमित बिरामीको संख्या चाहिँ एकदमै तीव्र गतिमा बढ़िरहेको चाहिँ हामीले देखिरहेका छौं। आजको यस भिडियोमा रहेर डेंगु रोग भनेको के हो, यो कस्तो प्रकारको रोग हो, के कस्ता कारणले चाहिँ हामीलाई चाहिँ डेंगु संक्रमण हुन सक्छ, त्यसै गरेर चाहिँ डेंगु संक्रमण भएपछि के कस्ता लक्षणहरू चाहिँ हामीमा देखिने गर्दछ, यसबाट बच्ने उपाय र उपचार विधिहरू, विशेष गरेर चाहिँ हामीले घरमै पनि डेंगु संक्रमण कम गर्ने उपायहरू रहेका छन्, यो बारेमा पनि हामीले चाहिँ डिटेलमा जानकारी लिनेछौं। त्यसै गरेर डेंगुको रोकथामका लागि हामीले के कस्ता उपाय अपनाउन सकिन्छ लगायत बारे डेंगू बारेमा आएका जति पनि भ्रम रहेका छन्, यथार्थ रहेका छन्, यसबारेमा चाहिँ आजको यस भिडियोमा चाहिँ डिटेलमा जानकारी लिनेछौँ। मेरो यस च्यानल मार्फत स्वास्थ्य सम्बन्धी यस्तै अथेन्टिक इन्फर्मेसनहरू दिने गरेको छु, त्यसैले कृपया च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गरी सेयर गर्न नभुल्नुहोला है त। आउनुहोस् भिडियोलाई सुरु गरौँ। सबैभन्दा पहिले डेंगु कस्तो प्रकारको रोग हो अब यो बुझौं। डेंगु रोग एक प्रकारको भाइरल रोग हो। डेंगुबाट संक्रमित एडिस एजिप्टाई जातको चाहिँ पोथी लामखुट्टेको टोकाईबाट चाहिँ यो रोग विशेष गरेर सर्ने गर्दछ भने यो लामखुट्टे अरू लामखुट्टे हेरेर चाहिँ अलि फरक किसिमको हुने गर्दछ। यो लामखुट्टे अलि छिर्के मिर्के सेतो काम

पोथी जातका लामखुट्टेहरूलाई चाहिँ फूल पार्नका लागि अण्डा पार्नका लागि चाहिँ अत्याधिक मात्रामा चाहिँ उनीहरूलाई प्रोटिनको आवश्यकता पर्ने हुँदाखेरि चाहिँ उनीहरूले चाहिँ पोथी लामखुट्टेले मात्र चाहिँ हामी हाम्रो शरीरबाट चाहिँ रगत चुस्ने गर्दछ र यो भाइरस चाहिँ फैलाउने गर्दछ। विशेष गरेर डेंगू भाइरस चाहिँ चार प्रकारका हुने गर्दछन्। डेंगू भाइरस 1, डेंगू भाइरस 2, डेंगू भाइरस 3 र डेंगू भाइरस 4। यो लामखुट्टेहरू चाहिँ विशेष गरेर चाहिँ बिहान र बेलुकाको समयमा चाहिँ एक्टिभ भएर चाहिँ टोक्ने गर्दछ भने जुनसुकै उमेर समूह चाहे बालक होस् वृद्ध होस् वयस्क जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई पनि यो रोग लाग्न सक्दछ, यो रोगको संक्रमण हुन सक्दछ। डेंगू भाइरस कसरी सर्छ त अब यो बुझौं। डेंगू ज्वरोका बिरामीहरूलाई टोकेको स्वस्थ लामखुट्टेहरूमा पनि डेंगू भाइरसको संक्रमण हुने गर्दछ र उक्त संक्रमित लामखुट्टेले चाहिँ हामी एक व्यक्तिदेखि अर्को व्यक्तिलाई टोक्दाखेरि चाहिँ ती व्यक्तिहरूमा चाहिँ डेंगू भाइरस चाहिँ सर्ने सम्भावना बढी रहन्छ। एकपटक डेंगू भाइरस बोकेको लामखुट्टेको प्रत्येक अण्डामा चाहिँ डेंगू भाइरसको रहने भएका कारणले चाहिँ प्रत्येक अण्डाबाट नयाँ लामखुट्टेहरू चाहिँ जन्म लिँदै गर्दाखेरि हरेक नयाँ लामखुट्टेहरूमा पनि डेंगू भाइरसको संक्रमण रहेको हुन्छ, डेंगू भाइरस चाहिँ उनीहरूले बोकिरहेका हुन्छन्। र यस्ता डेंगू भाइरस बोकेका नयाँ लामखुट्टेहरूले चाहिँ एउटा स्वस्थ व्यक्तिलाई एउटा हेल्दी मान्छेलाई चाहिँ टोक्ने गर्दछ र उक्त व्यक्तिमा पनि डेंगू भाइरसको संक्रमण चाहिँ हुने गर्दछ। त्यस्तै गरेर डेंगू रोगीको ब्लड चाहिँ अरू व्यक्तिलाई दिँदाखेरि अरू व्यक्तिमा चाहिँ ब्लड ट्रान्सफ्युजन गर्दाखेरि र अङ्ग प्रत्यारोपण अर्गन ट्रान्सप्लान्ट गर्दा पनि उक्त स्वास्थ्य व्यक्तिमा पनि डेंगू संक्रमण सर्ने जोखिम चाहिँ अत्याधिक मात्रामा हुने गर्दछ। के तपाईँलाई पनि अहिलेको सिजनमा अत्याधिक मात्रामा ज्वरो आइरहेको छ, एकदमै धेरै टाउको दुख्ने, आँखाको गेडीहरू दुख्ने, हाड जोड्ने तथा मांसपेशीहरू चाहिँ दुख्ने नाक र गिजाबाट

0: विश्व स्वास्थ्य संगठनले डेंगूलाई चाहिँ डेंगू ज्वरो फेब्राइल फेज अर्को भनेको चाहिँ सुधार उन्मुख रिकभरी फेजमा चाहिँ यसलाई चाहिँ लक्षण हेरेर चाहिँ विभाजन गरेको छ।
1: फेब्राइल फेज अर्थात डेंगू ज्वरोको अवस्था

0: औषधि हरुको प्रयोग चिकित्सक वा स्वास्थ्य कर्मीको चाहिँ सल्लाह लिनु पर्दछ। अस्पताल भर्ना हुने सल्लाह दिएमा चाहिँ तुरुन्तै हामी चाहिँ अस्पताल भर्ना हुनुपर्छ। डेंगू ज्वरोको बेलामा के कस्ता खानेकुराहरू खाने अब यो हेरौं। नरिवलको पानी, किवी, त्यसै गरेर चाहिँ प्रोटिनयुक्त खानेकुराहरूमा हामीले जोड दिनुपर्दछ भने झोलिलो खानाहरू खाने, त्यसै गरेर चाहिँ पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्दछ। त्यसै गरेर निमको पात, अनार लगायतका फलफूल र तरकारीहरूमा पनि हामीले जोड दिन सकिन्छ। त्यसै गरेर चाहिँ यो अवस्थामा चाहिँ हामी चिल्लो पिरो जस्ता खानाहरूबाट चाहिँ हामी परै रहनुपर्छ। हामीले चाहिँ यस्ता खानाहरूलाई चाहिँ जति सक्दो अवोइड गर्नुपर्दछ।
1: डेंगू संक्रमणको रोकथामका लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ अब यो बुझौं। लामखुट्टे पानीमा बस्ने भएकाले घर, कार्यालय र विद्यालय वरपर पानी जम्ने ठाउँहरू जस्तै कि गमला, पानीको ट्याङ्की र कुलरहरूको चाहिँ पानीहरू चाहिँ बेला बेलामा सफा गर्नुपर्दछ। यसलाई चाहिँ सफा राख्नुपर्दछ भने खाली बट्टा, अलकत्रा, खाली ड्रमहरू, त्यसै गरेर गाडीका काम नलाग्ने टायरहरू आदिमा चाहिँ पानी जम्न दिनु नै हुँदैन। सुत्दाखेरि अनिवार्य रूपमा चाहिँ झोलको प्रयोग गर्नुपर्दछ भने साथै सासाना बाबु नानीहरूलाई जुनसुकै समयमा पनि झोलभित्र सुताउने गर्नुपर्दछ। अझै कीटनाशक प्रयोग गरिएको झोलहरू प्रयोग गर्दा चाहिँ उचित राम्रो हुने गर्दछ। घरको कुना काप्चा तथा लामखुट्टे बसोबास गर्न सक्ने स्थानहरूमा चाहिँ कीटनाशक औषधिहरूको प्रयोग गर्न सकिन्छ भने लामखुट्टेको टोकाईबाट बच्नका लागि चाहिँ घरको झ्याल ढोकामा जाली लगाउने गर्दाखेरि चाहिँ उचित रहन्छ। त्यसै गरेर लामखुट्टेको सुरक्षाका लागि मस्किटो रेपेलेन्ट्सहरू जस्तै कि लोसनहरूको प्रयोग गर्ने, लामखुट्टे भगाउनको लागि चाहिँ धूपहरूको प्रयोग पनि गर्न सकिन्छ। त्यसै गरेर बेलुकाको समयमा बाहिर निस्किँदाखेरि चाहिँ पूरा बाहुला भएको लामबाहुले सर्टहरू लगाएर शरीरलाई ढाक्ने लुगाहरू चाहिँ हामीले लगाउनु पर्दछ। हवस् त, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र जाँदा जाँदै यदि अझै च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरी भिडियोलाई लाइक गरेर यसलाई चाहिँ जनचेतनाको रूपमा चाहिँ सक्दो आफ्नो फ्यामिली सर्कल्समा, फ्रेन्ड सर्कल्समा चाहिँ सेयर गर्न सक्नुहुन्छ है त।
2: शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल होम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौड़ा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
2: मोबाइल 9805535537।
4: मम्मी भोक लाग्यो, खाजा खान
5: बाबाले भन्नु आज भोकको खाजा खाम भन्नु।
6: सुन्ने छोरी, ल जाम हिँड्न।
5: सुन्नुहोस् न, आज बिजी मम्मा हाउस जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
7: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्?
8: ए हो र, ल त ल।
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9855621692।
11: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
12: चरक मेमोरियल हस्पिटलमा सरकारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलेसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी
11: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
14: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
15: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
14: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 061-414-233, मोबाइल 98-678-87।
16: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
15: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
16: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
17: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
16: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
17: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
16: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै

ഉള്ളിലുള്ള സത്യത്തിൽ ഉള്ളിലുള്ള ഇരുപ്പുറം 21 മാർച്ച്

0: design characters for games.
1: हजुर निकै नै रमाइलो फाका रहेको थियो कार्यक्रम स्थान दिइसकेकी छु पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म चाहिँ सुनेर साथ दिनुहोला भन्न चाहन्छु फेरि पनि ढिला नगरिकन चाहिँ अर्को फाकालाई कार्यक्रममा स्थान दिँदैछु लमजुङको गाउँमा बोलको फाका रहेको छ भर्खरै मात्र बजारमा आएको फाका जसमा आवाज रहेको छ दिपेश लामा अनि श्रेया राईको अहिलेको लागि भने उनी केही रमाइलो फाकालाई कार्यक्रममा स्थान दिँदैछु सुन्दै गर्नुहोला है त

हजुर लमजुङको आकार रहेको थियो जसमा आवाज रहेको यो नयाँ भागलाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु। फेरि पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिम समय चाहिँ सुनेर साथ दिनुहोला र तपाईँ त्यो बेला इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी आइतबारको श्रृंखलामा रहेका छौं र आइतबारको श्रृंखलामा रहेर चाहिँ यस्तै नयाँ नयाँ अनि मिठा मिठा गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। मायालुको काखो बोलको भाका रहेको छ जसमा आवाज रहेको छ कुशल गोलवासी अनि शान्ति श्री परियारको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त। र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै पुनः

0: नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
1: तपसीको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथि जीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्रचार नभएको खण्डमा
0: मिति 2026
2: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
0: झाँकी सुरु हुने स्थान

0: पश्चिमा क्षेत्रीय अस्पतालको खरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमओली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
3: र 9868

0: होइन कतै हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै
1: कतै हिँड्नु नि बिल्कुल जाली रुपियाँ त थाहा छ बाहिर बजारतिर हिँडेको काम छ फेरि हात्ती ट्याक्टर सामानहरू पनि चाहिएको थियो
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुको साथै मर्मत पनि गर्नु थियो
1: त्यसो भए कहाँ जाने त कान्छा
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ स्वस्थ पनि राम्रो पनि
1: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
2: हजुर हामी कहाँ कुटानी पिसानी मिल हात्ती ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मेलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी सुप्ला गण्डकी चार दुरी गोन्दा आफ्नै निवासमा
3: तपाईँका दिल्ली रामजी माल र दिलीप रिमाल फोन नम्बर 9855 11445 र 9855 20545
4: कति स्वादिष्ट मासु यत्रो पार्टी गर्दा पनि घरमै पालेको पछि काटे छन् कि क्या हो
5: दिदी पनि लगभग झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त सुक्ला सिटी फेसबुकबाट ल्याएको रहेछ नि
6: हजुर हामी कहाँ विवाह भोज पिकनिक प्रतिबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा सासेज फ्रोजन मोमो पिना र फ्रेन्च फ्राई होलसेल तथा कुखुरा बिक्री गरिन्छ अन्य विकासको तुलनामा यहाँ पुरस्कार र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल
7: शुक्ला सिटी गेस्ट हाउस धुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065-590-065
8: बिटिएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालु अब तपाईँको
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
11: कक्षा 12 परीक्षामा 1.6 जीपीए वास्तव भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
12: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्रणाली गाथे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्रणाली शुक्ला गण्डकी दुई गाथे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ मोबाइल 9855108461 र शेरजन गुरुङ 9745404900।
2: हेलो बा
3: कति गर्नु भयो अनि ढलान भयो था?
4: अँ बाबु ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
3: बाबा, पैसाको चिन्ता नगर्नु।
2: अनि संसार मार्बल एन्ड टाइल्स बेल्चौद्वारा भए पनि सामान ल्याउनु है।
3: मेरो साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएको रहेछन्, एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही दर माथि
0: सम्पर्क 9185680681।

Thank you.

0: maar die misschien ook weer, want die brouwen er nog meer oranje in bestaan.
1: काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा देखिएको ग्यास संकट विस्तारै सहज हुन थालेको छ। सार्विकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम हुँदै गएको आयल निगमले जनाएको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित पनि उपाध्यायले 14.2 किलो ग्यास बिक्री गर्न थालिएपछि शुरूआती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताउनुभयो। गत फागुनमा ग्यासको अभाव देखिएपछि निगमले आधा सिलिण्डर भरिएको बिक्री गर्ने व्यवस्था मिलाएको थियो। आधा सिलिण्डरको बिक्रीले तत्कालको समस्या समाधान गरे पनि पछि छिट्टै पूरा ग्यास भरिएको सिलिण्डर पाउने आशामा उपभोक्ताले सिलिण्डर होल्ड गर्दा अहिलेको समस्या आएको उद्योगी बताउँछन्। नेपालमा मासिक करिब 46,000 मेट्रिक टन ग्यासको खपत हुँदै आएको छ। हाल ग्यासको आयात निरन्तर वृद्धि भइरहेको छ। गत आर्थिक वर्षको साउनमा 44,318 मेट्रिक टन ग्यास आयात भएकोमा पछिल्लो 22 दिनमा मात्र 39,774 मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। यसरी साउन महिनामा मात्र करिब 55,000 मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ। ग्यासको बिक्री वितरणलाई सहज बनाउन उद्योग मन्त्री गौरी कुमार यादव सहित निगमका उच्च अधिकारीहरूले उद्योग तथा डिलरको अनुगमनलाई पनि तीव्र पारेका छन्। हिजो उद्योग मन्त्री स्वयं बालाजी स्थित नेपाल ग्यास उद्योगको अनुगमन गर्दै बोटलिङ र वितरण प्रणालीबारे जानकारी लिनुभएको थियो। निगममा गठन गरिएको क्विक रेस्पोन्स टीमले ग्यास नपाएको भन्ने उपभोक्ताका 500 भन्दा बढ़ी गुनासाहरूलाई सम्बोधन गरेको छ।
0: बाढ़ी पहिरो र कटानका कारण देशका विभिन्न स्थानमा सड़क अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार तेह्रथुमको मध्यपाड़ी लोकमार्ग, सिन्धुपाल्चोक अरणीको राजमार्ग, इलामपुर मेची राजमार्ग र सुवाको त्रिशुली मैलुङ स्याप्रेवेसी सड़क, रूकुम पश्चिमको भेरी करिडोर लगायत सड़क खण्डमा यातायात प्रभावित भएको छ। काभ्रे प्लानचोकको सिन्धुली जोड्ने द्वितीय राजमार्गमा सवारी साधनमा लगाइएको रोक कायम छ। यसै गरी मकवानपुरको कान्तिलो पथमा पनि रातको समयमा सवारी साधनमा लगाइएको रोक कायम छ। इलाम नगरपालिका नौ राजदुवाली स्थित मेसी राजमार्गमा वर्षाका कारण सड़क इलामी भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 40 किलो वडा नम्बर 2 कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँसिएपछि अरणीको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। रूकुम पश्चिमको 8 विस्कोट नगरपालिका छ रिजवे गार्ड खोला स्थित फेरी करिडोरको जाजरकोट डोल्पा सड़क खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका नौ काँडे स्थित तिङवा खोला नजिक मध्यपाड़ी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ।
1: आदिवासी जनजातिको अधिकार पहिचान र संस्कृतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्न आज विश्व आदिवासी दिवस मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसंघका अनुसार विश्वका 90 देशमा करिब 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम आदिवासी समुदायका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषामध्ये ठूलो बहुमत भाषा बोल्छन् र करिब 5,000 फरक संस्कृतिको प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति परम्परा र मानिस र प्रकृति बीचको सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा पारिएका समुदाय मध्ये रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्वलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर दहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि बिचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्वलका यूपीपीसी प्रडक्टहरू लिड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको जीवन घरको
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा झापाको भद्रपुर नाकाबाट 4,93,46,85,000 रूपियाँ राजस्व संकलन गरेको छ। उक्त कार्यालयको 6,06,86,22,000 राजस्व संकलन गर्ने लक्ष्य थियो। लक्ष्यको करिब 81.31% राजस्व संकलन भएको छ। कार्यालयका सूचना अधिकारी डिलीराम चौलागाईका अनुसार संकलित राजस्वमध्ये आयकरतर्फ 2,00,00,000 41 करोड 61 लाख मूल्य अभिवृद्धि कर भ्यागतर्फ 1 अर्ब 66 करोड रूपियां छ अन्तशुल्कतर्फ 67 करोड रूपियां राजस्व उठेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार इरानले हुर्मुज जलमार्ग विषयमा ओमानसँग सहमति नजिक पुगिएको जनाएको छ तर त्यसकै मात्रै जलमार्ग पूर्ण रूपमा खुल्न पर्याप्त नहुने इरानले बताएको छ। इरान विदेश मन्त्री अब्बास अराघचीले इरान र ओमान हुर्मुज हुँदै नयाँ पानी जहाज मार्ग सञ्चालन गर्ने सहमति नजिक पुगेको बताउनुभयो तर जलमार्ग पुनः खुल्न अमेरिकाले इरानलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका अन्य शर्त पूरा हुनुपर्ने उहाँको भनाइ छ। इरानको शीर्ष राष्ट्रिय सुरक्षा निकायका सचिव मोहम्मद बाकेर जोलकाद्रेले अमेरिकाले इरान विरूद्धका धम्की अन्त्य गर्नुपर्ने इरान तथा उसका लेबनानी प्यारिस्वानी यमनी र इराकी सहयोगीमाथिको आक्रमण रोक्नुपर्ने इरानमाथिको नाकाबन्दी तथा प्रतिबन्ध हटाउनुपर्ने र रोका गरिएका इरानी सम्पत्तिको प्रयोग गर्नुपर्ने माग अघि सार्नु भएको छ। ओमानको विदेश मन्त्रालयले भने हुर्मुज हुँदै हुने पानी जहाज आवतजावतको व्यवस्थाबारे इरानसँग भइरहेको वार्ता सकारात्मक र रचनात्मक भएको जनाएको छ। यसैबीच संयुक्त अरब इमिरेट्स युएईले इरानले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित एक पानी जहाजमाथि हुर्मुज जलमार्गमा क्षेपास्त्र प्रहार गरेको जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ। बेलायतको समुद्र सामुद्रिक व्यापार निगरानी निकाय युकेएमटीओका अनुसार अर्को एउटा पानी जहाज अज्ञात क्षेपास्त्रको प्रहारपछि आगलागीमा परेको थियो। आगो नियन्त्रणमा लिइएको र वातावरणीय क्षति नभएको बताइएको छ। इरानले भने यी घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
1: अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कार्तिक 9 गतेदेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संज्ञानले आगामी अक्टोबर 26 देखि नोभेम्बर 21 अर्थात कार्तिक 9 देखि मंगसिर 5 गतेसम्म एनपीएलको तेस्रो संस्करण सञ्चालन हुने जनाएको छ। एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ड्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। प्रतियोगिताका लागि अक्सन समेत भइसकेको छ। 8 फ्रेन्चाइज टीम कार्यक्रम शुरू गरेको छ। यसैबीच राउण्डर सिंहले जनकपुर बोल्ड्सबाट एनपीएल क्रिकेट खेल्ने भएको। जनकपुर बोल्ड्सले हिजो आफ्नो सामाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको घोषणा गरेको छ। बोल्ड्सले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाड़ी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ।
0: अब मौसम। आज देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ भने पहाड़ी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशी

Bir zaman sonra bu tablo çoğu kaydı bir saniye.

Engineering

0: अनुसारको गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क तन्केवा कालिका सुनचार पसल पुलिटोरा तन्केवा चौक तनाव
1: hospital, correct?

0: शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलेसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-5524-93, 5524-94, 5

0: जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
1: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौड़ा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
2: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
2: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौड़ा भित्री बजार।
4: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर भूज बहादुर सुना।
5: मोबाइल 9800585537 र 9800।
6: Oakwood College of Management, PCM, affiliated to Tupapa University, 24 years of academic excellence in management, bachelor's program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Funds are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both students can apply. Intake to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyan Marga, Nalipur. Pokhara Trikaski, Nepal. Phone 061-522-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: अनाधिकृत रूपमा रसायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुसी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त हुँदा हुँदा यस्ता आर्थिक कार्य नगर्नु हुन व्यवसायीहरू हार्दिक अनुरोध।
8: रासायनिक मल बिक्री का लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोबिट बाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरीद बिक्री गर्नु हुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्लागण्डकी नगरपालिका तनहुँ।
9: एक सय 3 थुप्रो 8 अन्तर्मनको आवाज।

0: भवनमा
1: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको
0: ५४० र ९८४१७०७८७
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले कुन पसलमा, डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई,

0: देखिए तीन विद्यार्थी लाई मासिक शिक्षण शुल्क में 50% छात्र वृत्ति को व्यवस्था।
1: महिला भर्ना हुना आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
0: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712440।
2: दिदी आलु लगाउने बेला भयो, फुल पाउनु भयो त?
3: ए पाइ पनि घरै हुनुहुँदो रहेछ त है। ल्याउन त कहाँबाट ल्याए पनि कान्छे
2: हाम्रो
3: साह्रै
2: प्रतिको साथी।

0: tiran रही हाइलाइट्स को साथ में छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493304।
1: नमस्कार, रेडियो ध्रुवाराही 103.5 बिहान 10 बजेको ध्रुवाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurwarahi.com.np लगइन गरेर विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्रुवाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाल सहित विभिन्न देशमा आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरेर मनाइरहेछ। आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण र उनीहरूको समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1994 डिसेम्बर 23 राष्ट्रसंघ महासभाले हरेक वर्ष अगस्तको 9 तारीकलाई विश्व आदिवासी दिवसको रूपमा राष्ट्रसंघको आदिवासी जनसंघ कार्य समूहको पहिलो बैठक अगस्तको 9 भएकाले त्यही दिनलाई दिवसको रूपमा छनौट गरिएको हो। 90 देशमा झण्डै 47,60,00,000 आदिवासी जनजाति बसोबास गरेका छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वको सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदाय रहेका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुमत भाषा बोल्दछन् र झण्डै 5,000 फरक संस्कृतिको प्रतिनिधित्व गर्दछन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा र मानिस तथा प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक विशेषता आफू बसोबास गर्ने बहुसंख्यक समुदाय भन्दा पृथक रहेको छ। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र आज पनि उनीहरू विश्वको सबैभन्दा पछाडि पारिएको तथा जोखिममा परेको समुदाय मध्ये रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। दिवसको अवसरमा आज शुक्ला गण्डकी नगरपालिकामा पनि विविध कार्यक्रम गरेर यो दिवस मनाइँदैछ। यहाँ बसोबास गर्ने विभिन्न 8 जाति आदिवासी समुदायको संस्कृति झल्कने झाँकी प्रदर्शन, रैथाने खानाको बिक्री र प्रदर्शनी तथा विशेष सम्मान कार्यक्रममा आयोजन गरिएको आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदका अध्यक्ष कुल कुमार कुमारले जानकारी दिनुभयो। कार्यक्रम आज शुक्ला गण्डकी नगरपालिकाको परिसरमा आयोजना हुनेछ। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो 1 बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य समितिको पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ। बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन तथा पार्टीको बारेमा सर्वोच्च अदालतको पछिल्लो निर्णय लगायतका विषयमा छलफल हुने बताइएको छ। कम्तीमा 2 दिनसम्म चल्ने बैठकमा संस्थापन इतर समूहले यही साउनको 29 गतेका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक राखेर छलफल गर्ने तयारी गरेको हो। पार्टी नेतृत्वको आगामी एकताका लागि ठोस पहल नगरेको भन्दै नयाँ दल खोलेर अगाडि बढ़ने तयारीमा रहेको संस्थापन इतर पक्षीय सर्वोच्च अदालतले पार्टीको आधिकारिकताको विषयमा पुनरावलोकनको बाटो खुल्ला गरेपछि केही पछाडि अटेको छ। उपत्यका लगायत देशका विभिन्न भागमा केही दिनदेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव अट्न थालेको छ। इण्डियन आयल कर्पोरेशनबाट आयातको परिमाण वृद्धि भएसँगै वितरण प्रक्रिया सहज भएको र बजारमा ग्यासको आपूर्ति लयमा फर्कन थालेको नेपाल आयल निगमले जनाएको छ। गत असारको 31 गतेदेखि निगमले साविकै 14.2 किलोग्रामको पूर्ण सिलिण्डर बिक्री खुल्ला गरेपछि बजारमा 81 माग बढ़ेर अभाव देखिएको थियो। निगमका जीवी ग्यास विभाग निर्देशक विनित मणि उपाध्यायका अनुसार 7.2 किलोबाट पुनः 14 किलो 200 ग्राममा लैजाँदा शुरूआती दिनमा केही चाप परे पनि अहिले बिक्री वितरण सामान्य बन्दै गएको छ। पश्चिम एसियामा सृजित दोन्धर सम्भावित संकटलाई ध्यानमा राखेर निगमले गत फागुनको 29 गतेदेखि आधा सिलिण्डर मात्र बिक्री गर्ने व्यवस्था गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले देशको वर्तमान राजनैतिक वातावरण र सानातिना उतार चढ़ावबाट नआतिन आग्रह गर्नुभएको छ। उहाँले सरकारलाई सही बाटोमा डोर्याएर गन्तव्यमा पुर्याउने दावी पनि गर्नुभएको छ। हिजो बेलुका काठमाण्डुमा भएको कार्यक्रममा सभापति लामिछानेले हवाई उडानको उदाहरण दिँदै कहिलेकाहीँ मौसमका कारण जहाज अल्लिन सक्छ तर दुर्घटना हुन्छ भनेर डराउन नपर्ने बताउनुभयो। सरकारले आफ्नो बाचा अनुसार काम गर्न नसके वा बाटो बिराएमा आफै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने तागत राख्ने पनि उहाँले बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरू बीचको आपसी मेलमिलाप सह अस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य बढ़ाउने विश्वास व्यक्त गर्नुभएको छ। विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालको जातीय भाषिक र सांस्कृतिक विविधता नेपालको राष्ट्रिय सौन्दर्य र शक्ति भएको उल्लेख गर्नुभएको हो। उहाँले नेपालको संविधानले सबै समुदायको समान अधिकार समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको उल्लेख गर्दै समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणमा साझा गन्तव्यमा एकताबद्ध हुन सबैमा आह्वान समेत गर्नुभएको ओलीले आदिवासी समुदायको हक अधिकार संस्कृति र पहिचानको सम्मान गर्ने यस दिवसमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ। 19 पुस्तकालय दिवस आगामी भदौको 15 गते विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरेर मनाइने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव सोनामणि पौडेलको अध्यक्षतामा बसेको मुख्य समारोह समितिको बैठकले देशव्यापी रूपमा उक्त दिवस मनाउने निर्णय गरेको हो। बैठकले पुस्तकालय क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैर सरकारी संस्था विश्वविद्यालय पुस्तकालय क्षेत्रको छात्र संगठन शैक्षिक संस्था र सामाजिक संस्थाको पदाधिकारी र प्रतिनिधि सम्मिलित मूल आयोजित समिति गठन गर्ने निर्णय गरेको छ। नेपाली कंग्रेसका नेता पुष्प पराजुलीले कांग्रेसको उत्तर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा गण्डकी प्रदेशबाट उल्लेखनीय सहभागिता हुने दावी गर्नुभएको छ। भेलामा सहभागी हुन गण्डकी प्रदेशका सबै जिल्लाका नेता र कार्यकर्ता तयारी अवस्थामा रहेको जानकारी दिँदै भेलाको तयारीका लागि शनिबार हिजो पोखरामा बैठक समेत बसेको उहाँले बताउनुभयो। कांग्रेसको संस्थापन पक्षमा नलागी इतर पक्षमा खुले पछाडि जिल्लामा आलोचित समेत बन्नुभएका नेता पराजुली अहिले भेलाको तयारीका लागि गण्डकीका विभिन्न जिल्लामा भेटघाटमा व्यस्त रहनु भएको छ। कास्कीमा क्रियाशील चार राजनैतिक दलले राष्ट्रिय तथा स्थानीय जनसरकारका विषयलाई समेटेर प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। क्रान्तिकारी कंग्रेस पार्टी नेपाल राष्ट्रिय जनमोर्चा नेकपा माओवादी र प्रगतिशील लोकतान्त्रिक पार्टीले कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन्। पोखराको विकाससँग प्रत्यक्ष जोडिएको बस पार्क निर्माण र फेवाताल संरक्षण तथा सुकुम्बासी व्यवस्थापनको मुद्दालाई प्राथमिकतामा राखेर प्रधानमन्त्री शाहलाई ज्ञापन पत्र पठाएको क्रान्तिकारी कम्युनिष्ट पार्टी कास्कीका सचिव विक्रम थापाले जानकारी दिनुभयो। आम नागरिकको दैनिक जीवनसँग जोडिएको यस्तो गम्भीर विषयहरूमा सरकारले तत्काल ठोस निर्णय गरेर कार्यान्वयन गर्न दलहरूले आग्रह गरेका छन्। ती दलहरूले पोखराको लामो समयदेखि बल्झिएको बस पार्कको जग्गा विवादलाई तत्काल समाधान गर्न माग गरेका छन्। केही नेताको अघिल्लो वर्षाका कारण कास्कीका दुईवटा प्रमुख परिचर्चित गन्तव्य पुग्ने सड़क अवरुद्ध हुँदा स्थानीयवासी र पर्यटक समस्यामा परेका छन्। पहिरोले नयाँ सड़कखण्ड अवरुद्ध बनेको छ। यस सड़क खण्ड अन्तर्गत अन्नपूर्ण 10 यही साउनको 21 गते राति शिव खोलाले सड़क बगाउँदा घान्द्रुकसँगको सीधा यातायात सञ्चार टुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरूङले जानकारी दिनुभयो। बाटो अवरुद्ध भएपछि घान्द्रुक आउजाउ गर्ने स्थानीयवासी र पर्यटकलाई समस्या परेको छ। यसै सड़क अवरुद्ध भएको स्थानसम्म पोखराबाट जाने र त्यहाँ झरेपछि झोलुङ्गी पुलबाट नदी पार गरेर अर्को गाडीमा घान्द्रुक जाने सही प्रबन्ध गरिएको प्रवक्ता गुरूङले बताउनुभयो। घान्द्रुक अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार समेत रहेको छ। यसैबीच कास्की घरको परिचयकीय गन्तव्य मादी गाउँपालिका एक सिक्लिस जाने बाटो भने तीन दिन पछाडि संचारणमा आएको छ। यही साउनको 20 गते राति गाउँ खोला सिक्लिस सड़क खण्डमा पर्ने खिलाङ र चिप्लीको बीचमा ठूलो पहिरो जाँदा सड़क अवरुद्ध भएकोमा हिजो साँझबाट बाटो सञ्चालन भएको मादी एकका वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता देवीजाङ गुरुङले जानकारी दिनुभयो। सड़क डिभिजन कार्यालयले पोखराको काउँ खोलादेखि सेक्लेससम्म अहिले सड़क स्तरोन्नतिको काम समेत गर्दै आएको छ। सड़क पहिरोले अवरूद्ध भएपछि स्थानीयवासी र पर्यटक समस्यामा परेका छन्। सेक्लेस ग्रामीण पर्यटनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रख्यात रहेको छ। वर्खायामका कारणले सेक्लेसमा हाल पर्यटक आगमन कम रहे पनि सार्वजनिक विधामा भने आन्तरिक पर्यटक उल्लेख्य पुग्ने जनाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट 20 जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको छ। समाजमा अवैध गतिविधि गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने विरूद्ध प्रहरीले केही महिना अगाडिदेखि कास्कीमा स्वीप अपरेशन शुरू गरेको हो। जिल्ला प्रहरी कार्यालय सहित मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखराको पृथ्वी चोक सभागृह चोक सृजना चोक लेक साइड क्षेत्रमा मादक पदार्थ सेवन गरेर हो हल्ला गर्ने गाँजा र लागू औषध सेवन गरेर अवांछित गतिविधि गर्ने र सर्वसाधारण तथा पर्यटकलाई हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। कार्यालयले मदिरा र गाँजाजन्य पदार्थ सेवन गरेकालाई सम्झाइ बुझाई अभिभावकको जिम्मा लगाउने गरेको जनाएको छ। आपराधिक पृष्ठभूमि भएका पटकीय रूपमा यस्ता क्रियाकलापमा संलग्न र जाँचका क्रममा प्रहरीलाई उल्टै दुर्व्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरेर कानून अनुसार कार्यवाही गर्ने गरिएको हो। प्रहरीले आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न स्वीप अपरेशन सञ्चालन गरेको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र ओमानबीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक दिशामा अगाडि बढ़ेको ओमानले जनाएको छ। ओमानको विदेश मन्त्रालयका अनुसार इरानसँग जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल भइरहेको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हर्मुज जलमार्ग खोल्ने विषय अन्य केही शर्त हुनुपर्ने मान निर्भर रहेको बताउनु भएको छ। इरानले अमेरिकाबाट आपूर्ति क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती शर्तहरूमध्ये मुख्य रूपमा अगाडि सारिएको छ। इरानले यस अगाडि भएको युद्ध विराम तथा वार्ता अगाडि बढ़ाउने समझदारी अमेरिकाले उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद वाकेर जोल्दघंद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनु पर्ने भन्दै हर्मुज तत्काल नखोलिने बताउनुभयो। अब खेल समाचार। नेपाल प्रिमियर लीग अर्थात एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकको 9 गतेबाट शुरू हुने भएको छ। नेपाल क्रिकेट संघले हिजो प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कार्तिकको 9 देखि मंगसिरको 5 गतेसम्म सञ्चालन हुने जनाएको हो। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले तिहारको 2 दिन बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसअगाडि एनपीएल तिहार पछाडि मंगसिरमा आयोजना हुँदै आएको थियो। संस्करणका लागि खेलाड़ीको अक्सन यस अगाडि नै सम्पन्न भएका छन्। अहिले सहभागी टोलीहरूले विदेशी खेलाड़ी अनुबन्ध गर्ने प्रक्रिया अगाडि बढ़ाएका छन्। एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो। हवस् त, यी विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबार यही हाइलाइट आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.5 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: अविस्मरण अमित सरको फोन यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
4: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
7: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9855066136 र 9151166136।
6: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
9: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू,
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
9: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9556062265 र 9448064145।
11: अघि बढ्नु छ मलाई अस्ट्रेलियामै पढ्नु छ।

0: सबैले थुपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। यसको घरमा नगै भएन।
1: ए तिमी पो है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
4: निसन्तान पन्ध्र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार
3: दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460 61268 र 9560602068।

0: परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-5-60-23-420, 98-0-41-54-674 र 98-4-60-23-420।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
5: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
5: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएसको सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
5: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
5: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
5: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
6: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
9: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
6: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98-4-61-33-101 र 98-4-68-83-522।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: म्याडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले

0: धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
2: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नै हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
3: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
2: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट टरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 065414142 98560 23128 98462014726
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
4: होइन आरोसी आर्यालाई लिएर कता हिँड्यौ
2: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
4: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
2: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
4: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484664 र 98141353005
2: This is Radio Dhor Barahi 103.8 MHz
6: 103.8 MHz present everyday 10:30 AM to 12 PM
7: It's time for calling time
6: Only on Radio Dhor Barahi

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सन्तरमनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन सबको 12 बजेको समयसम्म र यो डेढ घण्टाको समय दिवस हाम्रो श्रोता साथीलाई मिठा मिठा आधुनिक गीत संगीतको साथमा भरपूर मनोरञ्जन गराउने कोशिशमा म छँदैछु भने साथमा चाहिँ आज हप्ताको शुरूआती दिनमा चाहिँ छौ हामी। आइतबारको एपिसोडमा रहेर चाहिँ अन्ताक्षरी विशेषको साथमा पनि जोडिन्छौ। यहाँहरू पनि 0564142000 बाटो भएर रमाइलो कुराकानीको साथमा कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। र अहिलेको लागि भने संयोजुनी जिउन सकिन्छ सकिँदैन जगदीश समाल अनि रजिना रिमालको आवाजमा सुझेको गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु। स्वीकार्नुहोला है त।

हजुर तिमीलाई मेरो माया अर्पण गरे यो समुद्र गीतबाट सयौजनी जिउन सकिन्छ सकिँदैन यो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। जगदीश समाज सँगसँगै रचना रिमालका आवाजमा सजेको यो समुद्र गीतमा म्युजिक रहेको छ महेश खड्काको भने हेमकुमार राईको लिरिक्समा सजिएको यो गीतबाट कार्यक्रमको शुरूआत गरे सँगसँगै पक्कै पनि सम्पूर्ण श्रोता साथीलाई मन पर्यो होला है। अनि यस्तै मिठा मिठा गीत संगीतको साथमा चाहिँ अबको 12 बजेको समयसम्म म तपाईँको साथमा रहन्छु अनि यहाँले मिठा मिठा आधुनिक गीत संगीतको साथमा चाहिँ आज आइतबारको एपिसोडमा रहेर भने अन्ताक्षरी सँगसँगै हामीसँग गीत संगीत गुनगुनाउँदै हामीसँग जोडिन सक्नुहुन्छ। जहाँ चाहिँ हामीसँग जोडिनको लागि स्टुडियोको नम्बर रहेको छ 0564142000 र जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण सुन चाँदी पसल दुलेगौडाले। सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री गर्नुका साथै साटफेट पनि गरिन्छ। गएर यहाँले पुराना गरगनाहरू साफेर गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ भने गएर सेवा सुविधा लिन सक्नुहुनेछ भन्ने यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउँदै गर्नुहोला। अहिलेको लागि चाहिँ माया नै माया छ तिम्रो नाउँमा यस्तो मधुर गीत तपाईँमा आज कार्यक्रममा स्थान दिँदैछु। अहिलेको लागि स्वीकार्नुहोला है त

0: तिम्रो गाउँमा यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु। उदित नारायण झाको आवाजमा सजेको गीत चाहिँ अब पुरानो भए पनि सुन्दा चाहिँ अझै पनि नयाँ जस्तै नै लाग्छ है, उतिकै अब नयाँपन नै छ यो गीत सुन्दा चाहिँ। सुमधुर गीत सँगसँगै यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौँ भने साथमा 0625-4142-0000 बाटो भएर पनि यहाँहरू अन्ताक्षरीको साथमा जोडिन चाहनुहुन्छ भने टेलिफोन लाइन खुल्ला छ, सहभागिता जनाउन सक्नुहुन्छ। हामी गीत संगीतहरूपट्टि सुनिरहेका हुन्छौँ होइन, कसैले एकदमै मिठास आवाजमा अब मिठा मिठा गीतहरू गुनगुनाउन पनि आउँछ होला होइन, आउँछ पनि हाम्रो साथीहरूलाई चाहिँ। अनि त्यसमा पनि अब धेरै गीत सङ्गीत आउँछ होइन, यहाँलाई चाहिँ अब धेरै गीत सङ्गीतहरू गुनगुनाउनु मनपर्छ भने पनि आज चाहिँ हामी गुनगुनाउँछौँ मजाले। टेलिफोन लाइन खुल्ला रहेको छ, मैले गाएको गीतको चाहिँ अन्तिम शब्दको अन्तिम अक्षरबाट साथीको पालो आउँछ भने साथीले गाउनु भएको फेरि गीतको पनि अन्तिम शब्दको अन्तिम अक्षरबाट मेरो पालो आउँछ। हामी यसरी चाहिँ अलिकति नियमबद्ध रूपमा चाहिँ गीत सङ्गीत गुनगुनाउने हो आज। र फेरि सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर।
1: हेलो हजुर, दर्शन नमस्ते। नमस्कार हजुर।
0: दर्शन नमस्ते, नमस्कार हजुरले। हजुर कार्यक्रममा
1: धेरै
0: अनि के छ नयाँ नौलाहरू खबर हाम्रो खगीमा आइजीको?
1: हजुर नयाँ नौलाहरू खबर अब शीतल मन्दा गतिमा छ, झम्लाको पनि छैन, अब
0: हाम्रोतिर पनि अब तपाईँले भन्नुभयो जस्तै नै मन्दा मन्दा एकदमै मौसम चाहिँ शीतल जस्तो पनि छ, कता कता फेरि अलिक गर्मी जस्तो पनि छ है। अब एकनासको अब पानी पर्ने नपर्ने अनि चिसो तातो भने जस्तै नै बर्खायामको माहौल छ हाम्रोतिर पनि है। अनि के छ त अहिलेको तयारी, अनि अब दिउँसोतिर के गर्ने, कस्तो छ हाम्रो खगीमायाजीको आजको प्लान?
1: दिउँसोतिर म यहाँ त
0: बिजी व्यस्त भइरहँदा आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ। ल एउटा मिठो गीतबाट चाहिँ अब अन्ताक्षरी हामी सुरु गरिहालौँ है। अब साथीहरू चाहिँ अहिलेसम्म तपाईँ चाहिँ पहिलो सहभागी साथी पनि हुनुहुन्छ, सो ढिला नगरी हामी साथीलाई चाहिँ अब कार्यक्रमतर्फ लाग्दै हामी मिठो आवाजबाट सुरु गरिदिउँ है त।
1: अब सुरु गर्न परिहाल्यो कि
0: ल, गर्नु पर्यो नि ल, सुरु गरिदिनुहोस्।

0: ल छ बाजा पालो गरे नि त हजुर
1: छोडेन मायाको जिरोले
0: ओहो अब कहाँ गएर गीत टुङ्गेल भन्दा त लतिर पुगे त लालु पाते नोग्यो भैतिर एकिलाउ माया माइतिर ला माया लाइसक्यो हो त यता उता लालु पाते फुल छैन रुख मात्रै हे बेसारेको मन छैन मुख मात्रै

0: मेरो
1: ल छ बाट ल अन्तिम चोटि अब धोको पुगेको छैन भने छ बाट अलिकति उता पुर्याइदिनुहोस् अनि हामी साथीलाई पालो दिन्छौँ है त
0: ल
1: छ बाट एकचोटि गाइदिनु पर्यो ल
0: ए हस्

0: संसार भरिमा ल मबाट चाहिँ हामी अर्को साथीलाई पालो दिन्छौ है अहिले भने छुटिनु पर्ने हुन्छ रेडियो प्रोग्राम भने अन्तिमसम्म सुन्दै गर्नु होला है त नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो खगि माया थापा जी पिरुङदेखि अनि मबाट चाहिँ हाम्रो साथीको लागि पालो परेको छ र अहिलेको लागि चाहिँ हामी विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ अनि 11 बजेको टाइम चेक पश्चात हामी साथीहरूलाई सहभागी गराउँछौ यहाँहरू भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त
1: दिस इज रेडियो ढोरबाराही 103.8 MHz
2: प्राप्त अधिकार सुरक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
3: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
3: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
2: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
3: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
4: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69246।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठर,
5: न्युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: ए सबिना, यस्तो हतारमा कता हो? ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास। मोबाइल 9846078528 र 9808-16142।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाऊ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
16: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
17: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
16: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
17: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
16: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
18: सधैँ छै यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
19: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
20: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0654142333
5: र 9678168087।
21: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
22: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
23: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
21: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
22: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास ब्याङ्कबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: This is Radio Dhorbarahi, 103.8 MHz.
3: Station 1.
2: Studio Sanchit.
24: Aile, piano ko 11 bajyo.
25: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
26: हजुर। कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र भर्खरै रेडियो प्रोग्राम ट्युन अन गर्दै हुनुहुन्छ भने यहाँले आज प्रोग्राम कलिङ टाइममा आइतबारको एपिसोडमा रहेर चाहिँ अन्ताक्षरी विश्वको साथमा जोडिन सक्नुहुन्छ। टेलिफोन लाइन पनि खुल्ला रहेको छ 0564124200 टेलिफोन लाइन मार्फत रमाइलो कुराकानीको साथमा पनि यहाँहरू चाहिँ आउन सक्नुहुन्छ भने श्रोता चाहिँ आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम श्रोता अनुमल्ल रहनसभाको 12 बजेको समयसम्म भनिरहँदा अझै 1 घण्टाको चाहिँ समय हामीसँग बाँकी छँदैछ। यो समय अधिभर यहाँलाई भरपूर मनोरञ्जन दिने कोसिसमा छँदैछु र अघि पनि हामीसँग चाहिँ अन्ताक्षरी गाउँदै गर्दा हाम्रो खगीमायाजी जोडिनु भएको थियो अनि गीत संगीत गाउँदा गाउँदै हामी विश्राममा जानुपर्ने बेला पनि भयो है। अनि मबाट पालो चाहिँ परेको थियो, साथीहरूलाई मबाट राखेका थियौं र अहिलेको लागि भने एउटा मिठो गीत पनि सुनाइहाल्छु। फुल रसैमा बोलको गीत चाहिँ रहेको छ जहाँ चाहिँ लिरिक्स म्युजिक कम्पोज रहेको छ देवेन्द्र बब्लुको। स्वीकार्नु होला है।

हजुर, सरी नाचेको पिरती नलाउने भा किन हाँसेको, मिठो शब्द संगीतले भनिएको यो सुमधुर गीत रहेको थियो। तपाईँमा कार्यक्रम स्थान दिइसकेको छु फुल रसैमा द फिरन्ते, देवेन्द्र बाबुको आवाजमा सजेको यो गीत सँगसँगै पालो तपाईँको है। अब भने 0965-4422-0000 बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ। र यति बेलाको क्रममा चाहिँ कोही साथी हुनुहुन्छ लाइनमा, स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर।

0: ल पक्कै पनि भेट्न चाहिँ भोलि आउँदै गरौँला है। सोभन्दा अगाडि चाहिँ कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रसिकाजीलाई।
1: हजुर एकदम धेरै धन्यवाद।
0: ए ल सोधिहाल्नुहोस् न त, के कुरा रहेछ त्यस्तो?
1: हामीले भनेको त अब सुने पनि, अब हामीले भनौँ न अब सुनैभरि सुनेको, अब सधैँभरि हामीले फोन पनि गरिहा।
0: हजुर हजुर हजुर।
1: अनि अब कहिले काहीँ त अब सुन्न पाइँदैन, अनि हामी बाहिर पनि अब भनौँ न अब नसुनिकन हामीले त्यतिकै कार्यक्रममा फोन गरिन्छ। अनि अब यहाँ

0: त्यसपछि फेरि यस्तो चाहिने सोध्नु होला है, यसपछि साथीहरूले पनि भन्न चाहन्छु सोधिदिनु होला। हामीले फोन गरे पनि नगरे पनि अनि यस्तो यो शनिबारको श्रृङ्खलामा कि को हुनुभयो होला भन्ने कि यस्तो मनमा हुँदो रहेछ कि हामीलाई त जो भए पनि खुसी लाग्छ होइन।
1: हजुर हजुर हजुर
0: आफूले सुन्न तर
1: आइतबारको भएको छ भने उहाँ हुनुहुन्छ भनेर यो अघिल्लो हप्ताको हजुर हजुर को लागि धेरै धेरै धन्यवाद। यो अघिल्लो हप्ताको विजय भन्दै अघिल्लो हप्ताको विजय साथी चाहिँ हाम्रो अमृतुलासनजी नै हुनुहुन्छ है। सुन्नु भएको छैन भने पनि हाम्रो अफिसको नम्बरमा चाहिँ नम्बर टिपाइदिनु होला यो जानकारी सँगसँगै ल छ भने ल अब साथीहरूले चाहिँ अन्यथा लिनु हुँदैन। अब चाहिँ मेरो पालो लतिर पुगेको थियो, अब हामी चाहिँ कार्यक्रमतर्फ लागौँ है त ऋषिकाजी। ल आउँदैन हाम्रो ऋषिकाजीलाई चाहिँ गाउन चाहिँ आउँदैन अनि उहाँले गीत गुनगुनाउनु मात्र हुन्छ है। ल ल

Sir.

0: बोल नगारो भएको बेलामा भनेर मतिर पुग्यो होइन त
1: हजुर
0: मास्टर साहेब सिकाइदेऊ पिराती पिराती

I love that. Oh, take it down your hola, aloha.

0: Así.
1: A mi hermano.
0: अनि साथीको पास

हम पश्चात सहभागी उदित वन्दना सरगमका आवाजमा सजिएको अघि अन्ताक्षरी गुनगुनाउँदै घुम्दा आइतबार

ठीक रहने लई बोलीमा शुद्धता व्यवहारमा नम्रता कायम गर्न आयोजित ट्राफिक व्यवस्थापन तथा

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ। कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9848164145।
2: मिले देखो पुर्था सर्वा चूरा मिला
3: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
4: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट, महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, नाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9860-57731, 9860-57731।
6: अफिसबाट अमित सरको फोन
7: 79।
6: अफिसबाट अमित सरको फोन
7: हस्न पछि कल ब्याक गर्छु। ओह सरी भगवान, आज पनि ढिला भयो।
8: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अनुमान भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
9: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
10: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
11: X103.8 अन्तर्मनको आवाज।
12: सेक्सन 1 स्टुडियो लाइट,
13: अहिले साँझको 5 बज्यो।
14: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
16: धोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
18: नमस्कार, रेडियो ठोरबाराही 103.5 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। पोखरा महानगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निकै कमजोर र लथालिङ्ग अवस्थामा रहेको पाएको छ। पालिका परिषदको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार महानगरले आफ्नै क्षेत्रभित्रका स्रोत र तथ्याङ्कको समेत सही अभिलेख राखेको छैन। महानगरले गर्ने विकास, निर्माण र योजना छनौटका कामहरू यथार्थ तथ्यमा आधारित नभएको प्रतिवेदनले औलाएको छ। महानगरले स्थानीय तथ्याङ्क संकलन र स्रोतको नोक्साङ्कनमा गम्भीर लापरवाही गरेको छ। आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका खानी जंगल र प्राकृतिक स्रोतको कुनै आधिकारिक विवरण महानगरसँग रहेको छैन। सड़क पुल र खानेपानी जस्ता पूर्वाधारको अभिलेख र ती कहाँ छन् भन्ने स्रोत नक्साङ्कन पनि गरिएको छैन। महानगरको आफ्नै प्रोफाइल समेत व्यवस्थित र अध्यावधिक नभएकाले योजनाहरू बिना आधार बनाउने गरिएको छ। स्थानीय तथ्याङ्क सम्बन्धी नीति र कानून नहुँदा प्राप्त तथ्याङ्कहरूमा पनि एकरूपता देखिएको छैन। मृत्यु भइसकेका र विवाह गरिसकेका लाभग्राहीको नाममा समेत रकम निकासा भएको महालेखाको उल्लेख गरेको छ। महानगरले आन्तरिक नियन्त्रण प्रणालीका लागि आवश्यक निर्देशिका र कार्यविधि समेत तयार गरेको छैन। सार्वजनिक सम्पत्तिको एकीकृत अभिलेख नहुँदा सरकारी सम्पत्ति संरक्षणमा चुनौती देखिएको छ। खरिद गुरू योजना र वार्षिक खरिद योजना बनाए पनि महानगरले त्यसको पालना गरेको छैन। उदाहरणका लागि खरिद शाखामा रहेका सम्झौता र भुक्तानीका फाइलहरू व्यवस्थित रहेका छैनन्। निर्माण कार्य सकिएपछि भौतिक संरचनाको लगत राख्ने र उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने क्रममा पनि महानगर चुकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा व्यास नगरपालिका एकले शनिबार महोरिया चार टोलमा टोल समिति गठन गरेको छ। वडा सभापति चिनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महोरिया चार टोल समिति गठन गरिएको हो। वडा नम्बर एक अन्तर्गत हालसम्म 10 टोलमा संयोजक चयन गरिएको राष्ट्रपाले जनाएको छ। पार्टी संगठन विस्तार तथा स्थानीय तहमा टोल स्तरीय संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले टोल संयोजक चयन गरिएको बताएको छ। हालसम्म चयन भएका टोल संयोजकहरूमा अकला बगैचा टोलमा जसबहादुर गुरूङ भातगाउँ टोलमा हरिबहादुर कार्की निर्मल जनसुधार टोलमा मोहन थापा चारकुने टोलमा पवन बस्नेत माहिली टाडामा टुकप्रसाद दाहाल सिरानचोकमा हरिप्रसाद आर्यल तालखरेमा पदम बहादुर गुरूङ कुन्छालीमा कमल बहादुर खर्ती खकौलीमा दिलबहादुर दरे र महरिया चार टोलमा गममाया नेपाली रहनु भएको छ। राष्ट्रपाले वडा नम्बर एकका बाँकी टोलहरूमा समेत संगठन विस्तार गर्दै टोल समिति गठनलाई निरन्तरता दिने जनाएको छ। व्यास नगरपालिकाको 244 नियमित कार्यपालिका बैठकले जग्गा व्यवस्थापन पर्यटन पूर्वाधार सड़क निर्माण स्वास्थ्य सेवा युवा परिषद गठन लगायतका विषयमा विभिन्न 10 निर्णय गरेको छ। नगर प्रमुख वैकुण्ठ नेपानीको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्ष तथा प्रतिनिधि कार्यपालिका सदस्य र सम्बन्धित शाखा प्रमुखको सहभागिता रहेको थियो। बैठकले यसअघि मिति 2083 चार महिना 12 गते सम्पन्न 2043 कार्यपालिका बैठकका निर्णयको समीक्षा गरेको छ। व्यास नगरपालिका 10 स्थित बैरिनी जग्गा एकीकरण आयोजनामा रहेका केही जग्गा नापीका क्रममा रोहितानी गुठीका रूपमा नापी भई अभिलेख कायम भएको देखिएकाले जग्गालाई जग्गाधनी प्रमाण पूर्जा वितरणमा सहजीकरण गर्न भूमि प्रशासन कार्यालय तनहुँलाई लेखी पठाउने निर्णय गरेको छ। हाललाई प्रचलित कानून अनुसार जग्गा विकास आयोजनाको प्रक्रिया बमोजिम सम्बन्धी जग्गा धनीलाई प्रमाणपूर्ज वितरण गर्ने कार्यमा सहजीकरण गर्न आग्रह गरिने नगरपालिकाले जनाएको छ। लमजुङको राइनस नगरपालिका 6 फूलबारीमा एक वृद्धाको घाँटी रोटेर हत्या भएको छ। 75 वर्षीय काली सार्की घरभित्रै हत्या भएको अवस्थामा फेला पर्नु भएको हो। उहाँको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएपछि प्रहरीले हत्या भएको प्रारम्भिक अध्ययन अनुसार अनुसन्धान थालेको छ। शनिबार राति करिब 9 बजे मृतकको घरमा कोठा भाडामा लिएर बस्दै आएका दाङको घोराही उपमहानगरपालिका 7 55 वर्षीय देवराज मगरले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगतै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार सार्की आफ्नै घरको कोठामा रहेको खाटमुनि मृत अवस्थामा भेटिनु भएको हो। उहाँको खाँचीमा धारिलो हतियार प्रहार गरेको देखिएको छ। घटनास्थलको प्रारम्भिक अवस्थाको घटना शंकास्पद देखिएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अघि बढ़ाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनु भएको छ। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको टोली समेत घटनास्थलमा खटिएको छ। प्रहरीले मृतकको घरमा बस्दै आएका मगर सहित 8 जनालाई नियन्त्रणमा लिएर सोधपूछ गरिएको जनाएको छ। स्थानीयको अनुसार सार्की घरमा एक्लै बस्दै आउनु भएको थियो। उहाँका श्रीमती र छोराको यसअघि नै निधन भइसकेको छ। छोरीको पनि विवाह भइसकेको छ। प्रहरीले घटनास्थलको मुचुर्क उचाएर शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाएको छ। घटनामा प्रयोग भएको भनिएको हतियार घटनास्थलको अवस्था र संलग्न व्यक्ति बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। लगातारको वर्षापछि मर्स्याङ्गदी नदीमा आएको बाढ़ीले मनाङको नासो गाउँपालिका 7 दिल्से अन्तर्गत मनासुलो लार्के पास पर्यटकीय पथमार्गको बोजे भर्खर खण्ड पूर्ण रूपमा बगाएको छ। बाढ़ीका कारण उक्त पथमार्गमा आवत जावत समेत बन्द भएको छ। साउन 20 र 21 गते परेको अविरल वर्षापछि बाढ़ी आएर पथमार्गको बोजे भर्खर क्षेत्र पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। बाढ़ीबाट क्षति पुगेको क्षेत्रको स्थलगत निरीक्षण गरिएको नासो गाउँपालिका 8 का वडाध्यक्ष यद खलेले जानकारी दिनुभएको छ। उहाँका अनुसार सोही पदमार्ग अन्तर्गत सुर्खी खोलामा रहेको छोलिङ्गे पुल समेत जोखिममा परेको छ। लगातारको वर्षा र खोलामा बढ़ेको पानीका कारण पुलको सुरक्षामा समेत चुनौती थपिएको उहाँले बताउनु भएको हो। त्यस्तै पार्टीले स्थानीय प्रशान्त गुरूङको निर्माणधीन घरमा समेत क्षति पुर्याएको छ। बाढ़ीका कारण निर्माणधीन घरमा केही कोठा तथा आसपासको जग्गा भोगाएको वडाध्यक्ष घलेले जानकारी दिनुभएको हो। स्थलगत निरीक्षणका क्रममा क्षतिको अवस्था अवलोकन गर्दै जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक सावधानी अपनाउनु पर्ने देखिएको वडाध्यक्ष खलेले बताउनु भएको छ। क्षतिग्रस्त पदमार्ग तथा जोखिममा परेको छोलुङ्गे पुलको तत्काल अवस्था व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग रहेको छ। सरकारले कर तिर्नै समय बढ़ाएको र अन्य नयाँ स्किम थप गर्दा कर संकलनमा कमी आएको छ। आर्थिक वर्ष 2082-83 गत असार मसान्तसम्म तिरिसक्नुपर्ने कर तिर्ने समय आगामी पुष मसान्तसम्म सारिएपछि लक्ष्यको 30% कर संकलन भएको हो। गत असार मसान्तसम्ममा आन्तरिक राजस्व कार्यालय बागलुङले लक्ष्यको 70% मात्रै राजस्व संकलन गरेको छ। 1,83,87,00,000 लक्ष्य राखेकोमा असार मसान्तसम्म 1,29,37,000 कर संकलन भएको हो। यो 70.45% मात्रै हो। पर्वत स्थित करदाता सेवा कार्यालय पनि बागलुङमा गाभिएपछि गत वर्षको फागुनपछि 1,46,00,000,000 बढेर 1,83,87,00,000 रूपियाँको लक्ष्य पुगेको थियो। तर लक्ष्य अनुसारको काममा प्रगति नभएको प्रमुख कर अधिकृत कपिल सिल्वालले बताउनु भएको छ। बत्तीसौं विश्व आदिवासी दिवसको अवसरमा तनहुँको दमोलीमा आज झाँकी प्रदर्शन गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघ व्यासनगर समन्वय परिषदको आयोजनामा झाँकी प्रदर्शन गरिएको हो। झाँकीमा नगरभित्र बसोबास गर्ने विभिन्न जात जातिको सहभागिता रहेको थियो। अनसन चौतरीबाट शुरू भएको झाँकीले दमोली बजार परिक्रमा गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति कास्कीले शनिबार जिल्ला स्थानीय चित्रकला प्रतियोगिता 2083 आयोजना गरेको छ। जुनियर तथा युवा रेडक्रस सर्कल रत्नज्योति माविकको व्यवस्थापनमा भएको प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका 55 जना विद्यार्थीले प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको निर्णायकमा राइट फर चिल्ड्रेनका कला परियोजना संयोजक श्रमित नेपाली कलाकार स्टार आर्ट्स प्रोपाइटर विवेक थापा रेडक्रस कास्कीका उपमन्त्री तथा जुनियर युवा समितिका संयोजक दिल्लीराम बराल रहनु भएको हो। प्रतियोगितामा सृजना सेकेण्डरी स्कूलका कृषि क्रिस पानिया प्रथम, मदरल्याण्ड माविकी एन्जेल नेपाली द्वितीय, कास्की मोडर्नाइज एकेडेमीकी न्यूना आले तृतीय भएका छन्। प्रतियोगितामा कालिका मावि रामबजारकी संगीता नेपाली र बाल मन्दिर मावि नदीपुरकी आस्था गुरूङले सान्त्वना पुरस्कार पाएका छन्। प्रतियोगितामा सहभागी विद्यार्थीले विपद तयारी र सुरक्षित समुदाय, डिजिटल युगमा जिम्मेवार नागरिक र प्राकृतिक सौन्दर्यतासँग सम्बन्धित विषयमा चित्र कोरेका थिए। पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले असल संस्कार र मानवताको भावनालाई जोगाउन रेडक्रसको गतिविधिले सहयोग पुगेको बताउनु भएको हो। म्याग्दीको धवलागिरी गाउँपालिका छ ठाडा खानेकी 58 वर्षीय तिलमाया कामीले पहिलो पटक नेपाली नागरिकताको प्रमाण पत्र पाउनु भएको छ। नागरिकता नहुँदा कानूनी पहिचानबाट वञ्चित उहाँले शुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट आफ्नो प्रमाण पत्र लिनुभएको हो। 58 वर्ष 11 महिना 11 दिनको उमेरमा उहाँले यो परिचय पाउनु भएको हो। तिलमाया शारीरिक रूपमा अशक्त रहनु भएको छ र उहाँ बोल्न पनि सक्नुहुँदैन। नागरिकता हातमा परेपछि उहाँले ओठ र हातको इशाराबाटै आफ्नो खुशी व्यक्त गर्नुभएको हो। उहाँको श्रीमान खम्बहादुर कामीको अनुहारमा पनि खुशी देखिएको थियो। हस्त साझा 5 बजेको ठोलबु हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
19: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
20: सडक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
21: यस सडक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
20: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
21: सेवा लिने क्रममा चाहिने जानकारी
20: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
21: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
20: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
21: विस्तृत जानकारीका लागि सडक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165-52-493-552-494-582-7178।
22: हेलो बा,
23: कति बन्यो घर? अनि ढलान भयो त?
24: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
22: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
24: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
17: संसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
0: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
0: कहाँ?
5: गण्डकी मेडिकल हल।
17: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
17: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903069, मोबाइल 9840826926।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
17: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार,
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
1: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
17: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
25: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9841656996।
26: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
27: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday, only on Radio Dhorbarahi 103.8 MHz.

Tapos tinawas agad siya. Throat. Tapos wani. आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ प्रोग्राम लिएर उपस्थित भइसकेको छ भने हामी तपाईँहरूको माझ आज सन्डेका एपिसोडमा रहेर यिनै नेपाली सदाभाका गीत उडाने कार्यक्रम स्पन्दिने नै छ भने हामी धेरै हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ र प्रोग्राम लिएर चाहिँ म सुलक्ष्मी सुन रहन्छु. अब केही घण्टाको समय भरको लागि भने चाहिँ ठिक पाँच बजे पाँच बिसबाट छ बजेसम्म भने हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भनेदेखिको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्गलाई स्थान दिने नै छु भने पानी मिठो मेरो हजुर इलाम बजारको बुलबुल गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु र अहिलेको लागि भने चाहिँ यो गीत सार्दैछु स्वीकार्नुहोस्

राइस सरने आज सा आज नेपाली सदाबहारका गीत लगाउने कार्यक्रम स्थान दिइरहेको छ भने हाम्रो श्रोताले सुनेर भरपूर मनोरञ्जन लिनु भएको छ भने आशा र ढिला नगरिकन कार्यक्रममा चाहिँ फेरि पनि सङ्गलाई स्थान दिने नै छु भने झम्की

0: admission open. Wokra College of Management.
1: This man, affiliated to Wokra University, 24 years of academic excellence in management.
0: Bachelor program, 4 years program of Bachelor in Business Administration.
1: BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology.
0: BCSIT,
1: 4 years program,
0: Bachelor of Business Administration in Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m.
1: Science
0: and management, both students can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmargar, Nadipur, Pokhara 3 Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
3: कता हिँड्नु नि मिल्कको जालीले पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
3: त्यसो भए कहाँ जाने त कान्छा
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
3: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
4: हजुर हामी कहाँ कुटानी पिटानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साफ कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
6: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855114345 र 9855204345
2: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
7: साँच्ची कि मोनीले लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिकेको घरको झ्याल ढोका खापा त्रिकोस चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोनी लाउने खालको छ
2: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
7: अँ हुन्छ नि गोब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे नपसाङ्गिएको छ त धुला नै लागेको छ वर्षौँ भएर बनाएको पनि
8: हजुर आकर्षक र मजबुत हरिसरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय कालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुविधा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल मार्गपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
9: कम्म दुखाई घुँडा तथा जोड दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको
10: छ अब चिन्ता नगर्नुहोस् बिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले जिल्लादेखि 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
9: हाम्रा सेवाहरू कम्म दुखाई तथा बिक समस्याको उपचार
10: घुँडा तथा जोड्ने दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
10: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
10: बिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
11: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
12: म्याडम, धूम्रपान भनेको के हो?
11: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, सक्कर जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
11: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई पनि असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट पर्ने उपायहरू पनि
11: यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
15: हामीलाई पक्कै पनि सुनिराख्नु भएको छ भने तपाईँ हामीलाई हाम्रो वेबसाइट www.radio4.com/patrobaraki सुन्न सक्नुहुनेछ भने यसरी नै आज हामी तपाईँहरूको माझमा चाहिँ नै नेपाली सतभाका गीतहरूलाई नै कार्यक्रम स्थान दिइरहेको छौँ भने अहिलेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ सङ्घलाई स्थान दिने रहेछु भने ओइ झुम्मा झुम्का झुमा झुम्का वाली बोलको गीत चाहिँ कार्यक्रममा स्थान दिँदैछु। स्वीकार्नुहोस् है त।

न्यायालयको लागि छोटो विस्तृत जानकारी पनि तपाईँहरूको माझमा राख्न चाहे हामी यस सदाबहारका गीतहरूलाई नै कार्यक्रम सन्देश हो भने मन्डे क्यापिसलमा चाहिँ ब्यान्डको सङ्गलाई त्यसैको ट्युसडे क्यापिसलमा चाहिँ वेडनेस्डे क्यापिसलमा चाहिँ रक सङ्गलाई त्यसैको थर्सडे क्यापिसलमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्गलाई भने फ्राइडे क्यापिसल भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ र यसरी नै अहिलेको लागि भने चाहिँ जानकारी सँगसँगै हाम्रो कार्यक्रममा चाहिँ फेरि पनि सङ्गलाई सान्दैन नै छौँ भने चौबन्दीमा पटुकी बोलको गीतलाई चाहिँ कार्यक्रममा सान्दैन नै छौँ। यो गीत सार्दै हामी छोटो विश्रममा जाने नै छौँ। त्यति बेलाको समय अवधिभरको लागि भने चाहिँ हामीसँगै रहनुहोला है त।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको पर्खो मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बास्टो पनि कहिले भन्छ, खाता खुल्ती र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन,
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले धुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9821 53 507।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management.
4: No question can apply.
3: Thank you to long. The fourth star.
4: Further details. Pokhara College of Management. PCM. Gyan Marga, Manipur.
3: Pokhara Trikast, Nepal. Form 061-544-761-570-124.
4: Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: ज्ञानजा चश्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चश्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9895 95 4 15 68
5: आगो नम्बर त सुरु गरियो, पैसा भए पनि तनामै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लाई जानुहोस् न। ब्लकदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका थर्ड सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 065-414-236, मोबाइल 9556-78302 र 9546-78302।
6: This is Radio Dhorbarahi, 103.8 MHz.

मा बिहानको संग्रह लिएर पक्कै उपस्थित हुनुहुनेछ। हाम्रो श्रोता साथीहरू चाहिँ सुन्न सक्नुहुनेछ रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मन कागजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्व भरिकै साथ सुन्न सक्नुहुनेछ र सुनेर यसलाई भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भने हामी 5:20 चाहिँ 6 बजेको समय अवधिभरको लागि चाहिँ उपस्थित हुने गर्दछौँ। हाम्रो श्रोता साथीले चाहिँ सुनेर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ। अब भने हामी छुट्टिनुपर्ने बेला पनि भइसकेको छ र यसरी जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा पिस रोड बोलको यो गीतलाई चाहिँ कार्यक्रम सन्देन रहेछौ। यो गीत सार्दैन कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।

बाछ तिम्रो लागि चिलो काछ तिम्रो लागि मुटु भरि मेरो प्याछ डोन्ट वरी बेबी आजको सरकार छ माछ तिम्रो लागि त्यो त तिरो पुलिस म चाहिँ तेरो पछि पछि पछि किन पता दिस बेबी डोन्ट बी पुलिस ओरी पर नजर घुमा है

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: Station 1. Studio Taichet.
2: Aile, saza ko thap azewa.
3: साइनचेटको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165935301।
4: एक साथ प्रसारण भइरहेको छ।
5: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
4: मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको गगन थापाको आरोप, सरकार असफल हुन सकेको रवि लामिछानेको जवाब।
5: उपभोक्तालाई अतिरिक्त ग्यास खरिद नगर्न ग्यास उद्योग संघको अनुरोध, ग्यासको आयात करिब 15%।
4: नारीमा 25 MW विद्युत लैजान निकुञ्जमा तार भूमिगत गरिँदै सहकारी भाषा कार्यालयबाट गतवर्ष 1.6 करोड़ राजस्व संकलन।
5: इरानका सर्वोच्च नेता मुस्तफाको पहिलो पटक भिडियो सार्वजनिक। साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको व्यक्तिको दावी
4: र राखेपको बोर्ड बैठकको आह्वान, इन्फाको निलम्बन लगायत विषयमा छलफल हुने।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा शुरू भएको केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाग्न थालेको टिप्पणी गर्नुभएको हो। वहाँले कार्यपालिकाले न्यायपालिकाको सीमा समेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोरिएको भन्दै यस्तो कुरामा छूट नहुने टिप्पणी गर्नुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले भनेको एक्सप्रेस वेमा सरकार बिना ब्रेक चल्न सक्ने तर लेन भने मिच्न नपाउने बताउनुभयो।
7: प्रधानमन्त्रीले के भन्नुभयो, मेरो गाडी एक्सप्रेस वेमा हिँडेको, मेरो गाडीमा ब्रेक छैन, ब्रेक राख्नुहोस् नराख्नुहोस् तपाईँको छनौटको विषय, एक्सप्रेस वेमा हिँड्नुहोस् स्पीडमा हिँड्नुहोस् तपाईँको छनौटको विषय, तर स्पीडमा हिँड्ने हो एक्सप्रेस वेमा जाने तपाईँको छनौट हो, तर लेनभन्दा बाहिर
5: राष्ट्रपा सरकारले 2046 सालपछि उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्ने भनेको तर गृहमन्त्री सुदन गुरूङको सम्पत्ति छानबिन गरेको प्रतिवेदन नै लुकाएको भन्दै उहाँले आपत्ति जनाउनुभयो।
7: सरकारले भन्यो म 2046 सालपछि सबैको सम्पत्तिको छानबिन गर्छु, त्यसमाथि हाम्रा वैधानिक प्रश्नहरू के, तर पनि आम रूपमा सार्वजनिक शासनको विषय भएको हुनाले गर्दा नेपाली कंग्रेस पार्टीले निर्णय नै गरेर हामीहरू सबैले आफ्नो विवरणलाई अगाडि बढाए, तर सरकारकै एउटा मन्त्रीको सम्पत्ति माथिको छानबिनको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सार्वजनिक गर्ने वा नगर्ने एउटा निर्णयको विषय थियो।
4: विपक्षी दलले चर्चा र आलोचना गरिरहँदा सत्तारूढ दल राष्ट्रपाका सभापति रवि लामिछाने समेत सरकारका कामकार भएबाट खासै सन्तुष्ट नरहेको पाइएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा सभापति लामिछानेले सरकारको 4 महिनाको कार्य सम्पादनमा जनअपेक्षा अनुसार परिवर्तनको चर्चा राख्न नसकेको स्वीकार गर्नुभएको हो। उहाँले सरकार बाटोबाट विचलित भए नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउन हस्तक्षेप गर्ने चेतावनी दिनुभएको छ। सभापति लामिछानेले सरकार असफल भइ नसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको बताउनुभयो।
8: सरकारले आफ्नो भाषा आफ्नो अनुसार काम गर्छ, सरकारले काम गरेनछ भने हामीसँग राजनैतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि काम कमाउन सक्ने क्षमता पोलिटिकल पार्टीले जोडिनु, त्यस कारणले यो अवस्थामा पुगेको पनि छैन, पुग्न हामी दिँदा पनि दिँदैनौ, पुगेको खण्डमा
9: देशबाट बाहिर गयो भने पुनः लिगमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौँ. एज आई सेड अर्लियर, अलिकति टर्बुलेन्सहरू कहिलेकाहीँ आइरहन्छन् यो यात्रामा. हिँडिरहँदाखेरि बाटोमा कहिलेकाहीँ बादलका टुक्राहरूमा जहाज छिर्दाखेरि जहाज हल्लिन्छ, तर जहाज हल्लियो भन्नेमा लौ दुर्घटनामा पर्ने भयो कि छसिने भयो कि भनेर डर मान्नु पनि पर्दैन. एज आई सेड अर्लियर, सिट ब्याक एन्ड रिल्याक्स. हामी सही ढङ्गले असल नियतका साथ यो जहाजलाई गन्तव्यमा पुर्याउँछौँ.
5: नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई अतिरिक्त ग्यास खरिद नगर्न अनुरोध गरेको छ. अध्यक्ष दिवान बहादुर चन्दले विज्ञप्ति जारी गर्दै उक्त आग्रह गर्नुभएको हो. ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूले अनावश्यक रूपमा सिलिण्डर सञ्चय गर्ने, जगेडा राख्ने र आवश्यकताभन्दा बढ़ी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको ग्यास उद्योग संघले भनेको छ. उपभोक्ताहरूले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्कालै समाधान हुने ग्यास उद्योग संघले दावी समेत गरेको छ. आगामी दिनमा पनि एलपी ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव हुने सम्भावना नै नरहेको चन्दको भनाइ छ. नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीहरूबाट सहजै हाल एलपी ग्यास आयात करिब 15% बढ़ेको संघले जनाएको छ. त्यसैगरी सहज रूपमा हाल एलपी ग्यासको आयातसँगै ग्यास उद्योगहरूबाट सिलिण्डर रिफिलिङ र बजारीकरण गर्ने कार्य पनि निरन्तर भइरहेको संघले जनाएको छ. सरकारलाई प्राथमिकतामा राखी ग्यास बिक्री वितरण गर्न विक्रेताहरूलाई संघले अनुरोध समेत गरेको छ.
4: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ. आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धि दर भएको बताउनु भएको हो. नेपालको दीर्घकालीन आर्थिक वृद्धि दर औसतमा करिब 4% रहेको उल्लेख गर्दै उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण केही वर्षमा 7% आर्थिक वृद्धि हासिल भएको बताउनुभयो. उहाँले अहिले पनि लगानी विस्तार, नीतिगत हस्तक्षेप र पोलिसी रिफर्म गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ. उहाँका अनुसार नेपालमा आर्थिक वृद्धिको आधार विस्तार गर्न पूँजी वृद्धि, दक्ष सम्पत्ति निर्माण र प्रविधिमा लगानी आवश्यक छ. डिजिटलाइजेशन र आर्टिफिसियल इन्टेलिजेन्सबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो.
5: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी रेडियो सुन्दै गर्नुहोला.
10: पानी जीवनको आधार र स्वच्छ पानी स्वस्थ जीवनको आधार. हिमालय अन्टाप लामटाङ हिमालको स्वच्छ प्रकृति अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रत्येक 500 होटलहरूमा उपलब्ध छ.
11: अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित योगा ब्रान्ड. साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन
5: हामी थाहा संचार नेटवर्क खण्डबाट बोलिरहेका छौं. थाहा खबर अनलाइन थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ.
4: अब बाँकी समाचार. चितवन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढ़ेको छ. नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढ़ेको छ. करिब 17.86 करोड़ रूपियाँको लागतमा 25 मेगावाट विद्युत सुधार हुने पनि शारदा एण्ड सुम्निमा भिसान देवीले काम अघि बढ़ाएको हो. अहिले भएको भूमिगत विद्युतीकरणमा पटक पटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागि विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ. पहिलो भूमिगत विद्युतीकरणमा राखिएको 4-8 मेगावटको हुँदा समय सीमामा समस्या आउने गरेको कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले बताउनुभयो। उहाँका अनुसार पुरानो ठाउँबाट नै नयाँ भूमिगत विद्युतीकरण गर्न राखिएको हो। समयमा विद्युत प्रवाहमा समस्या आउने र समस्या पहिचान गर्न लामो समय लाग्ने हुँदा नयाँ भूमिगत विद्युतीकरण गर्न लागि उहाँले जानकारी दिनुभयो।
5: वैचरणीको झोलाघाट स्थित महाकाली हमसार कार्यालयले आर्थिक वर्ष 2082-83 1,06,19,319 रूपियाँ राजस्व संकलन गरेको छ। लक्ष्य भन्दा 16.76% बढ़ी हो। कार्यालय प्रमुख लोक बहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि 90,95,000 रूपियाँ राजस्व संकलनको लक्ष्य पाएकोमा लक्ष्य भन्दा 16.76% बढ़ी राजस्व संकलन गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार संकलित सम्पूर्ण राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल पैठारी सेवा दस्तुर मूल्य अभिवृद्धि कर र अन्त शुल्क तथा दण्ड जरिवाना र लिलामबाट प्राप्त भएको हो। यस भन्सार कार्यालयबाट निर्यात भने शून्य रहेको प्रमुख सिंहले जानकारी दिनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानको सर्वोच्च नेता बने यता मोस्तवा खामेनीको पहिलो पटक भिडियो सार्वजनिक भएको छ। इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडियोमा मोस्तवा भूइँमा बसेर मानिसहरूसँग कुरा गरिरहेको देखिन्छ। सर्वोच्च नेता बने यता उहाँ अहिलेसम्म देखिनु भएको थिएन। यद्यपि यो भिडियो पनि कहिले रेकर्ड गरिएको भनेर मिति खुलाइएको छैन। केही दिनदेखि मोस्तवाको स्वास्थ्यबारे विभिन्न अनुमान भइरहेका छन्। इजरायली संचार माध्यमले मोस्तवाको अवस्था गम्भीर रहेको र उहाँलाई अस्पतालमा भर्ना गरिएको दावी गरेको थियो।
5: होती विद्रोहीले साउदी अरबको लाल सागर तटस्थित जिनानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको दावी गरेको छ। साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिए लगत्तै होती समूहले आक्रमणको दावी गरेको हो। होती विद्रोही समूहका सैन्य प्रवक्ता एहिया सारीले जिनान स्थित साउदी अरबको रिफाइनरीलाई ड्रोन मार्फत लक्षित गरिएको बताउनुभयो। उत्तर पश्चिम यमनमा साउदी ड्रोनको घुसपैठको जवाफमा उक्त कार्यवाही गरिएको उहाँको दावी छ। साउदी अरबको ऊर्जा मन्त्रालयले यसअघि जिनान स्थित रिफाइनरीको एक केन्द्रमा आज बिहान आग लागि भएको र औद्योगिक सुरक्षा तथा अग्नि नियन्त्रण टोलीले आगो नियन्त्रणमा लिएको जनाएको थियो। घटनामा कोही पनि घाइते नभएको मन्त्रालयले जनाएको छ। आगलागीको कारण भने खुलाइएको छैन।
4: अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपले बोर्ड बैठक बोलाएको छ। राखेपका सदस्य सचिव रामचरित्र मेहताले यही साउन 28 गते बिहिबार शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेशन हलमा बस्ने गरी 125 बोर्ड बैठक बोलाएका हुन्। राखेप बोर्ड बैठक 8 महिनापछि बस्ने भएको हो। गत पुष 9 गतेपछि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन। लामो समयपछि आह्वान गरिएको बैठकले 10 राष्ट्रिय खेलकुद समिति तोकिएपछि अखिल नेपाल फुटबल संघ निर्माणको निलम्बनको सम्बन्धमा समीक्षा गरेर भएको छ। बैठकका लागि 9 मुख्य एजेण्डा तय गरिएका छन्, जुन एजेण्डा राखेपले बोर्ड सदस्यलाई पठाइसकेको छ।
5: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रन्त भएको गगन थापाको आरोप। सरकार असफल हुन नसकेको रवि लामिछानेको जवाब।
5: उपभोक्तालाई अतिरिक्त ग्यास खरिद नगर्न ग्यास उद्योग संघको अनुरोध। ग्यासको आयात करिब 15% बढ़्यो।
4: माडीमा 25 मेगावटको विद्युत लैजान निकुञ्जमा तार भूमिगत गरिँदै महाकाली भन्सार कार्यालयबाट गत वर्ष 1.6 लाख राजस्व संकलन।
5: इरानका सर्वोच्च नेता मोस्तवाको पहिलो पटक भिडियो सार्वजनिक। साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दावी।
4: र राखेपको बोर्ड बैठक आह्वान। इन्फाको निलम्बन लगायतका विषयमा छलफल हुने।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
13: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार लेखे।
14: This is Radio Dhorbarahi 103.8 MHz.
15: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
16: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित एस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
15: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
16: छुटका दायराहरू:
15: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
16: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
15: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
16: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 98562265 र 98468164145।

0: connect your dream, connect your future. Steel, connect your heart.
1: Connect Australian Education and Visa Services. Steela Kandagi Char Tulegora, Work in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Botis Sarsi Tirate, or Antanabe Pansati, or Tishuna Tirata.
2: फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्ता नगर्नु न
3: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
3: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468683522
5: ला किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भयो खेको चिन्ता लिनु भएको छ यो दिदीले
6: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151663

0: बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 065-4142 र 98-5-60-21-692
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
2: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98-5-60-33-878 प्रशान्त नेउपाने 98-4-60-26-925
3: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: ஆகுல காரா
1: यसैबीच वैज्ञानिकहरूले हर्मुट शर्मा अर्थात् तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञानहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदन मानको खाडी बीचको महत्वपूर्ण जलमार्ग जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी जनाए।
0: अब अन्तिम खेल समाचार। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएल को तेस्रो संस्करणका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैदले आफ्नो पहिलो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको छ। एनपीएल को पहिलो संस्करण सुदूरपश्चिमबाटै खेलेका दवै प्रतियोगिताकै उत्कृष्ट खेलाड़ी घोषणा हुनुभएको थियो। उहाँले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनुभएका साथै 12 विकेट लिनुभएको थियो। राष्ट्रिय टोलीबाट भने नखेल्नुभएका जैवले इंग्ल्याण्डको घरेलू क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आउनुभएको छ। बाया हाते ब्याटर हुन् उहाँले टी ट्वेन्टी क्रिकेटमा 122 खेलबाट 140 को स्ट्राइक रेटमा 1792 रन बनाउनु भएको थियो। यस्तै 21 विकेट लिनुभएको थियो। टोलीमा अनुबन्ध भएपछि जैवले फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुशी रहेको र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित रहेको बताउनु भएको छ। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत सीईओ प्रकाश खड्काले जैवको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
1: यिनै खबरहरू सँगसँगै हामी साँझ 7 बजेको ध्वरबाराही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
0: विविध कार्यक्रम सहित 32 आदिवासी दिवस तनहुमा सम्पन्न। प्राप्त अधिकारको संरक्षण गर्न एकजुट हुनुपर्ने वक्तहरूको जोर। ओली प्रतिकूल निष्कर्षपछि रोकियो एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन।
1: संविधानको उपलब्धिमाथि सरकारले प्रश्न उठाउन खोजेको। नेपाली कंग्रेसका नेता भीष्म राज आङदेम्बेको आरोप। सरकारको 4 महिनाको कार्य सम्पादनमा जन अपेक्षा अनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार।
0: सड़कमा सिटी फुकेर मात्र दुर्घटना न्यूनीकरण गर्न सकिँदैन ट्राफिक प्रहरीको भनाई। नागरिकसँग राम्रो व्यवहार गर्नुहोस् भने ट्राफिक प्रहरीलाई संसदीय समितिका सभापतिको आग्रह।
1: देशैभरि ज्ञान स्वभाव कायमै। काठमाडौँमा कालोबजारी जारी रोक्न डिपोमा प्रहरी परिचालन। कास्कीमा जुवा खेलिरहेका 18 जना पक्राउ। 62,000 भन्दा बढ़ी नगद बरामद।
0: हर्मुजमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर बन्न सक्ने चेतावनी। इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैव सुदूरपश्चिम रोयल्समा फर्की।
1: हवस्त, अन्य विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ध्वरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी लक्ष्मी सुनार र म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छौ। रेडियो ध्वरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
3: कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य

0: प्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
1: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
2: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
1: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
4: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
5: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: धार्मिक महोत्सवका आकर्षणहरू
5: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
6: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
4: कथा सहितको झाँकी, गीति नाटक,
5: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
4: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
5: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
4: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
7: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसान

0: पनि भाटडडा आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलै गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: अफिसबाट अमितको फोन
5: हस्नु पछि कल ब्याक गर्छु ओहो सरी भगवान आज पनि ढिला भयो
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
7: मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
3: आधिकारिक विक्रेता थापा सप्लायर शुक्लगण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856320279
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
9: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
9: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
10: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
10: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856383998 र 9465010950
12: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
14: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
13: र 9678168087
15: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
15: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा फिची बजार
16: तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोपाइटर भूज बहादुर सुना
11: मोबाइल 9008835537 र 9008
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
17: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
17: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
17: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
17: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
17: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
18: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
8: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
20: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
20: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
20: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
21: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
22: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98-55-11-445 र 98-55-20-445।
23: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
24: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
23: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशक तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
25: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-55-32-475 र 98-011-32-475।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
26: सुन्नुहोस् न, ब्यानर बोर्ड काम त अफसेट प्रेसबाट नै गर्नुपर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम। सिक्देल अफसेट प्रेस सुक्लागण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा
20: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाणपत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
26: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9560285443 र 9847000787
0: आहा घर त साह्रै चित्तो बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
1: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊँ
23: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौंडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 9811756606
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
4: जन्म दिने आमा र जन्मिएको माटो कसलाई प्यारो नलाग्ला र जन्मभूमि प्रति सधैँ आफूलाई बलिदान दिन तत्पर देशभक्त पति वियोगको पीडा

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस्
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्नेसोनीको ठिक पारिपट्टि,
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602609।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा, शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
8: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
8: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0635712440।
9: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू:
8: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9468064145। निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
12: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक लागण्डकी 4 दुलेगौंडा, फोन 06514233, मोबाइल 98678187।
13: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
15: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
16: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
13: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
17: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
15: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
17: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, ध्रुवको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
18: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
19: दिदी पनि नमजाएर झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 06569065, मोबाइल 98166-34372।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
20: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
20: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
21: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
22: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
21: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
23: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
21: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
12: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि।
0: यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811663636।
2: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन के अरे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
24: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
25: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
26: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
26: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
26: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
26: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
26: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
27: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
28: मेडम, धुम्रपान भनेको के हो?
27: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
28: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
27: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
28: अनि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
27: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृदुला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नाथुगा पोखरा फोन 061-552-493-552-494-78।
6: कालिका सुनचाँदी पसल गुलेगौडा हेलपोस्टको आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साफ पनि गरिन्छ।

0: जाने
1: सिधै मयम चिसापानी बाट काठमाडौँ काठमाडौँ बाट
0: मयम चिसापानी अनि बीचमा नझर्ने
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
0: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
2: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363
3: हेलो बा
4: कति बनि गयो अनि ढलान भयो त
5: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नुपर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोप्राइटर राम भुजेल सम्पर्क 98191506630 र 97476080681
8: भदौ 1 गतेदेखि 8 गतेसम्म त्रिवनधाम जाउँ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
9: त्रिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको विकास एवं प्रवर्तनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
8: धार्मिक महोत्सवका आकर्षणहरू
9: चर्चित कथाबाट सुश्री आचल दर्शन ज्यूको मुखा र वृन्दबाट संगीतमय कथा प्रवचन
8: कथा सहितको झाँकी यति नाटक
9: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
8: आयोजक मुक्तिनाथ शुक्लागन्ध कि चिवनधाम शुक्लागन्ध कि दुई पाछे पानी तरफ
10: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रू 22-23 डीएपी रू 49-50 र पोटास रू 38 रू 39 अनुरोध शुक्लागण्डकी नगरपालिका
11: स्याम्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ
9: विशेषज्ञ डाक्टरहरू द्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सुन्दर चश्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
12: सूचना निस्कनुहोस् सेवा हस्पिटल दुलेगौडा टिटी चोकमा यही साउन 30 गते शनिवार। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा शारीरिक रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष प्रधान। पोखराका हार्जनी तथा नशा रोग विशेषज्ञ वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय प्रधान। वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 200-3 बजेदेखि 4 बजेसम्म डाक्टर आनन्द कुमार झा।
13: हर जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिका।
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरु। वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर शासन बरा। वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुषम कालुरे स्नेहा मण्डल। साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहे। सम्बन्धित रोगका बिरामीहरूले समयमा स्वास्थ्य जाँच गरी मौकाको फाइदा लिनुहोला।
14: सरोज सेवा अस्पताल दुलेगौडा, 0-65-4-3-70, मोबाइल 98-5-80।
15: This is Radio Dhurbarani, 103.8 MHz.

0: गराउन सकिन्छ नि
1: गण्डकी मेडिकल हल दुनेगौडा हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
2: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी समस्याको जाँच तथा परामर्श गराइन्छ
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नु सम्पर्क गण्डकी मेडिकल हल 5939 भइसक्यो गाउँ जाने
3: झरेपछि त सापकोटा दाईको होटलमा बसेर बिहानै बाटो लागे हुन्छ नि
2: होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
3: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
2: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856420 9840154674 र 9846423420 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
1: बालरोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पुन
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
0: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
1: एन्टिरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
0: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा गोस्टप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टिएमटी सल्चर पिएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यूरो फोन 0163-590-162-590-163
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
7: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्किङ माथुरे तथा रुटा पोल्ने ढुङ्गा र 35 ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
6: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
1: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागंजदेखि 2 काछेपानी तल हो प्रोप्राइटर रमेश भुजेल फोन 9856-32475 र 9811-32475
8: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरी पार्श्वालयको विकास

0: सम्मान इज्जत भनेको
1: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनसादी पसल खोजौला नि
0: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर पनि हरेक डिजाइनका आकर्षक गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्ष यस पसलको अपार सफलता सँगै गुलेगौडाको बन्सुवा चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलिकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 98 171 16 0

0: मुक्ति प्राप्त हरेक भक्तले भजन द्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजन द्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती
2: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ
3: के कम्मर दुखाई
4: एक सय तीन थोप्लो आठ अन्तर्मन को आवाज
5: स्टुडियो अहिले रात्रिको दस बज्यो
6: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
7: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
1: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841149304।

आदिवासी दिवस आज तनहुमा पनि विविध कार्यक्रममा कार्यक्रम आयोजना गरी मनाइएको छ। जिल्लामा बसोबास गर्ने आदिवासी समुदायले विभिन्न पालिकामा कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन्। सुकलागनी नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले आदिवासी समुदायको एकता नै अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। कार्यक्रममा सुकलागनी नगरपालिकाका पूर्व नगर प्रमुख किसान गुरूङ संविधान प्रदत्त अधिकार खुसले षड्यन्त्र भइरहेको भन्दै एकजुट भएर प्राप्त अधिकारको रक्षा गर्नुपर्ने बताउनु भएको छ। उहाँले पूर्वपुर्खा र अग्रजहरूले संघर्ष गरेर प्राप्त गरेका अधिकार जोगाउनु सबैको कर्तव्य भएको बताउँदै आदिवासी समुदायको एकता कमजोर पार्ने प्रयास विरूद्ध सचेत हुनुपर्नेमा जोड़ दिनुभएको छ। सुकलागनी नगरपालिकाका उपप्रमुख खुम्दाहादुर विका राजुले अवसरबाट वञ्चित वर्गले समान अधिकार प्राप्तिका लागि फेरि एकपटक संघर्ष गर्नुपर्ने बताउनु भएको छ। आदिवासी तथा दलित समुदायमाथि हुने असमान व्यवहार बारे जानकारी हुँदाहुँदै पनि अधिकार सम्पन्न वर्ग परिवर्तनका लागि तयार नहुँदा समस्या समाधान हुन नसकेको उहाँको भनाइ थियो। उहाँले विशेष गरी पछिल्लो पुस्तालाई समान अधिकार प्राप्तिका लागि अग्रसर हुन आग्रह गर्नुभएको थियो। नेपाल आदिवासी जनजाति महासंघ तनहुका पूर्व अध्यक्ष शंकर नारायण श्रेष्ठले आदिवासी समुदायका मूल मुद्दा प्रति प्रमुख राजनैतिक दलहरू गम्भीर भएको आरोप लगाउनु भएको छ। देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका आदिवासी समुदायलाई उपेक्षा गरेर अघि बढ़न खोजे सरकार सफल हुन नसक्ने उहाँले दावी गर्नुभएको छ। अधिकार स्थापित गर्ने अभियानमा अवसरबाट वञ्चित भए पनि निरन्तर लागिरहन अभियन्ताहरूलाई उहाँले आग्रह गर्नुभएको छ। नगर समन्वय परिषदका अध्यक्ष कुलकुमार कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषदका सल्लाहकार किमबहादुर कुमाल, नेपाल आदिवासी जनजाति युवा महासंघ केन्द्रीय उपाध्यक्ष मनराज गुरूङ, सुकलागण्डेकी नगरपालिका सातका वडाध्यक्ष खड्का सिंह थापा, कुमार समाजको सुकलागण्डेकीका अध्यक्ष कुल बहादुर कुमाल, तमु हिउली युला छोज दी, सुकलागण्डेकीका अध्यक्ष कुल प्रसाद गुरूङ, मगर संघ सुकलागण्डेकीका अध्यक्ष विष्णु बहादुर राणा लगायतले आदिवासी समुदायलाई विभिन्न षड्यन्त्र मार्फत विभाजित गर्न खोजिएको भन्दै भ्रम नपर्न आग्रह गर्नुभएको छ। उहाँहरूले आदिवासी समुदायको योगदान तथा भाषा संस्कार र संस्कृतिप्रति राज्य उत्तरदायी हुनुपर्नेमा जोड़ दिनुभएको थियो। दिवसको अवसरमा सुकलागण्डेकी नगरपालिकामा बसोबास गर्ने आठ जातिका आदिवासी समुदायले आफ्ना जातीय संस्कार र संस्कृति झल्काने झाँकी प्रदर्शन गर्नुभएको थियो। कार्यक्रम स्थल सुकलागण्डेकी नगरपालिका परिसरमा रैथाने परिकारको प्रदर्शनी तथा बिक्री समेत गरिएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा परिषदका उपाध्यक्ष सुरेन्द्र तामाङ स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव वीरसन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो। यसैबीच तनहुको दमौली भीमा लगायतका क्षेत्रमा

पनि रहेको बताउनुभएको छ। उहाँले आफ्नो अधिकार रक्षाका लागि आदिवासी समुदाय एकजुट भएर अघि बढ़नु पर्नेमा जोड़ दिँदै नगरपालिकाले पनि आदिवासी समुदायको विकासका लागि सकारात्मक प्रयोग गरिरहेको दावी गर्नुभएको थियो। बागानको सबै सडकका रोड

0: की हजार 321 रूपया बराबर को रकम व ताश बरामद भएको छ। बरामद रकम मध्य 2501 भारतीय रूपया समेत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। ड्याम साइड में जुआ खेली रहेको सूचना शनिबार बेलुका 6:30 में 6 जनालाई पारीले जुआ खेल्दै गरेको अवस्थामा समेत उनीहरूको फेला परेको छ। साथै प्रहरीले बरामद गरेको छ। यसैगरी सोही शनिबार दिउँसो पुकार 1 भाट मूलबाट 12 जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चितुवाबाट खपिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट 31,760 रूपियाँ र 4 बुक तास बरामद भएको छ। पक्राउ परेका 18 जनालाई नै जिल्ला प्रशासन कार्यालय कास्कीबाट 5 दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढ़ाइएको छ। उनीहरू विरूद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसो अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दा चढ़ाएको छ। जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खट्टीको प्रहरी टोलीले उनीहरूलाई रंगे हात पक्राउ गरेको सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले बताउनु भएको छ। उहाँले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। सूचना अधिकारी वीरेन्द्र कुमार पासवानका अनुसार प्रहरीले समुदायमा हुने यस्ता अवैध क्रियाकलाप रोक्न सक्रियता बढ़ाएको छ। प्रहरीले लागू औषध गाजो सहित दुईजनालाई गलकोट नगरपालिका वडा नम्बर 2 नरे थाटीबाट पक्राउ गरेको छ। लागू औषध गाजा बोकी हिँडेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटको टोलीले गलकोट नगरपालिका वडा 6 जौन डाँडाका 29 वर्षीय विमल विका र ताराखोला गाउँपालिका वडा नम्बर 2 22 वर्षीय समीर विश्वकर्मालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट 588 ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक रमेश्वर तवातीले जानकारी दिनुभएको छ। प्रहरीले विकार विश्वकर्मबाट 21 पोका घरमा लुकाई राखेको गरी सो परिवारमा गाँजा बरामद गरेको हो। पक्राउ परेकालाई अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट 5 दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक तवातीले जानकारी दिनुभएको छ। प्रहरीले काठेखोला गाउँपालिका 5 लटीखोरिया समुदायिक वनबाट अवैध रूपमा काठ ओसर पसर भइरहेको अवस्थामा ट्रयाक्टर र काठ सहित संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीले G1T7463 नम्बरको ट्रयाक्टरमा लोड गरिएको तथा अवैध रूपमा कटन गरी राखिएका 305.3 क्युफिट ग्रोभेसल्लाको गोलिया काठ बरामद गरेको हो। ट्र्याक्टर अवैध काठ र संलग्न व्यक्तिलाई आवश्यक कार्यवाहीका लागि डिभिजन वन कार्यालयमा बुझिएको प्रहरी नायब उपरीक्षक रमेश्वर तवातीले जानकारी दिनुभएको छ। यस्तै प्रहरीले निसीखोला गाउँपालिका वडा नम्बर 4 काला खेतबाट अवैध रूपमा ढुंगा उत्खनन गरी निसीखोला 3/19 तर्फ लैजाँदै गरेको L3-8806 नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएर कार्यवाहीका लागि गाउँपालिकामा बुझाएको तवातीले जानकारी दिनुभएको छ। हवस् त यिनै खबरसँगै राति 10 बजेको ढोरबारा हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुनेछ। तर समयका लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आएका चाहन्छु। शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा धोरबाराही FM@gmail.com मा

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
12: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
12: हो र, कहाँ छ र त्यस्तो?
13: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9601479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भयो, कति के भयो, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
14: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर दशकौँदेखि यहाँहरूको सेवामा समर्पित छ। अर्जुन फोटो मोबाइलबाट फोटो युवाको माला प्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्।
15: कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर।
16: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै

0: साह्रै मिठो पकाए त स्वाकै एक पाकेटले पेट भरिने के हो भन पक्कै
1: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस
3: धुलीगौडा बिपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98415।

फेसबुक पेज वेबसाइट नेपाली पात्र र हाम्रो पात्रबाट साथ प्रसारण भइरहेको दरबारही हाइलाइट्समा सुन्नुहोस् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। सरकार र पार्टी बीच बढ़दो संशय र तिक्तताका बीचमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपति सभापति रवि लामिछाने बीच बागडोगरामा भेटवार्ता। प्रधानमन्त्री शाहले विभिन्न चुनौतीसँग एक्लै लड्नु परेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछाने असन्तुष्ट। भेटमा राजदूत अरूको छनौट, केही उच्च तहका नियुक्ति र मन्त्रीहरूको भूमिका बारे छलफल। कार्यदलको प्रतिवेदन सम्पादन गरेर सिधै केन्द्रीय समितिमा लैजाने एमाले अध्यक्ष केपी शर्मा ओलीको तयारी। ओलीको प्रस्तावमा महासचिव शंकर पोखरेल असहमत। शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको कांग्रेस सभापति गगन थापाको भनाई। तर्साएर नतर्सने, दबाएर नदबिने र फकाएर नफकिने स्पष्टोक्ति। राष्ट्रपतिद्वारा आफ्ना मन्त्री र आम नागरिक बीच प्रत्यक्ष सम्वाद गराउन नयाँ कार्यक्रम सार्वजनिक। भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू हुने। मन्त्रीहरू अनिवार्य रूपमा घण्टी घर जानुपर्ने। विविध कार्यक्रम सहित 32 आदिवासी दिवस तनहुँमा सम्पन्न। प्राप्त अधिकारको संरक्षण गर्न एकजुट हुनुपर्ने वक्ताहरूको भनाई। ओली प्रतिकूल निष्कर्ष पछाडि रोकियो एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन। संविधानका उपलब्धिमाथि सरकारले प्रश्न उठाउन खोजेको। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म राज आङदेङबेको आरोप। सरकारको 4 महिनाको कार्य सम्पादनमा जन अपेक्षा अनुसार परिवर्तन स्पष्ट आभास हुन नसकेको रासोपा सभापति लामिछानेको स्वीकार। सड़कमा सिट्टी फुकेर मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने ट्राफिक प्रहरीको भनाई। नागरिकसँग राम्रो व्यवहार गर्न ट्राफिक प्रहरीलाई संसदीय समितिका सभापतिको आग्रह। देशभर ग्यास अभाव कायमै। काठमाडौँमा कालो बजारी रोक्न डिपोमा प्रहरी परिचालन। कास्कीमा जुवा खेलिरहेका 18 जना पक्राउ। 62,000 भन्दा बढ़ी नगद बरामद। बागमती लुम्बिनी र गण्डकी प्रदेशमा कांग्रेस र एमाले बीचको नयाँ सत्ता सहकार्यका लागि आवश्यक बहुमत जुटाउन कठिनाई। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मन्त्रालय भाग बन्दाको विवादका कारण नयाँ सरकार गठन प्रक्रियामा थप जटिलता उत्पन्न। निर्माणमा भएको ढिलाईप्रति असन्तुष्ट जनाउँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले ठेक्का लिएको गुल्मी अस्पतालको ठेक्का तोड्न पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निर्देशन। पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय नगर्न उपभोक्तालाई नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। जेएनजी आन्दोलनको क्रममा 179 कार्यालयको 1 अर्ब 70 अर्ब नब्बे करोड रूपियाँ बराबर नगर लेखा परीक्षण हुन सकेन। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा सरकारी कागजात नष्ट भएमा मूल्याङ्कन समिति गठन गरेर मिनहा गर्न सकिने। पूर्व मन्त्री गोविन्द राज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि अब जेल बस्न नपर्ने। ज्येष्ठ नागरिकले 75% कैद छुट पाउने कानूनी व्यवस्थाको उपभोग। सरकारको नेतृत्व गर्नेहरूबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको कांग्रेस संसदीय दलका नेता भीष्म राज आङ

0: antes de que tuvieras un mendigo, hacían tu ahorrar en el mar a fijar. Muero con una beso al llegar a tu vacío, que no sé si es un ligero de tu cabida, y que un ansío a tu vacío al tomar. अर्वस्वान्त प्रपरिगत जहाजहरू सुपर स्पेज गर्न सक्ने चेतावनी इरानको सर्वोच्च नेता बनाइएका मोस्तफा खामेनीको पहिलो पटक भिडियो सार्वजनिक र इङ्ल्याण्ड अलराउन्डर शेख अली फैज सुदूरपश्चिम मुख्य समाचार समितिको समाचारमूलकी सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिन नभुल्नुहोला। 7 बजे विस्तृत समाचार सहित हामी उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित म आफू भन्ने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईँको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्, हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654-14-100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
3: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: धार्मिक महोत्सवका आकर्षणहरू
3: चर्चित कथा वाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
4: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
2: कथा सहितको झाँकी गीति नाटक
3: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
2: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
3: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
2: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी छिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
5: कहाँ जाने?
6: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयम चिसापानी, अनि बिचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महन 9861-16878 र दुलेगौडा ढोल फिर्दी झाँदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग प्रतिज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825-52663।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङ्गया पुन,
9: तथा पेट कलेजी रोग